0: यो हो किप्स 98.3 एफएम तपाईं सँगको सहयात्रा
1: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
1: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
3: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
4: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
5: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट
4: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
5: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
6: सुबिसु छिटो पनि सुरक्षित पनि
7: थप जानकारी तथा बुकिङका लागि
8: 01-42-35-888 98-012-35-888

life-changing quotes. तपाईं आफै के सोच्नुहुन्छ यो बढी महत्त्वपूर्ण विषय हो न कि अरूले तपाईंको बारे के सोच्दैछन्। यो भनाई हो संदीप महेश्वरीको।

0: Chips FM 98.3 MHz presents Top 20 Bollywood Countdown Show.
1: Every Saturday 10 a.m., Monday 6 p.m. and Friday 2 p.m.
2: What's the secret to success?
3: Simple.
4: Say yes to radio advertising.
2: Your brand, our voice. One message, thousands of listeners.
4: Radio advertising. Affordable, effective, and culturally close.
2: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
5: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो, कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कारवाही गरौं।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स एकै छाना मुनि यूपीएस इन्भर्टर सोलर उपलब्ध। यस पावर सप्लाई सोल्युसन हाउसमा तपाईँको घर अफिसका लागि उपयुक्त सर्टिफाइड सामानहरू उपलब्ध गराइन्छ। सोलर होस वा हाइब्रिड सिस्टम, बेस्ट प्राइस डिल र कन्सल्टेसनको लागि एक विश्वासिलो नाम।
8: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
9: You can dance.
10: You can sing. All you gotta do is
11: just tune in.
1: Kips FM 98.3 MHz, your companion. The radio of new generation.

0: वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ।
1: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
2: Join our community on Facebook for the latest updates and all the music you love.
1: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
3: Nepali Super Hits.

0: Every Tuesday and Friday, 1 p.m. Wednesday, 10 p.m.
1: Timile bhane ka sara dev soera ma
2: Nepali super hits
0: only on Kips FM 98.3
3: kehi naulo
4: rochak
3: ani acham lagne tathya haru Kips 98.3 FM ma karyakram radio ma rochak
4: हरेक सोमबार बिहान 7 बजेदेखि 8 बजेसम्म र बुधबार बेलुकी 8 देखि 9 बजेसम्म सुन्न नभुल्नुहोला मात्र किप्स 98.3 FM मा

0: Давай сындыгнуться. KIPPS FM 98.3 MHz. Your companion.
1: KIPPS Time check.
2: अहिले बिहानको 7 बजेको छ.
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. KIPPS 98.3 FM. Your companion. Your companion. Your companion.
6: केही नौलो
7: रोचक
6: अनि अचम्म लाग्ने तथ्यहरु KIPPS 98.3 FM मा यो हो कार्यक्रम रेडियोमा रोचक.

हेलो नमस्कार, स्वागत छ कार्यक्रम रेडियोमा रोचकमा। रेडियोमा रोचक तपाईँ सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज, योर कम्प्यानियनमा, द रेडियो स्टेसन द्याट अलवेज किप्स यु कुल, किप्स यु अलाइभ, किप्स यु एन्टरटेन्ड। रेडियोमा रोचक कार्यक्रममा तपाईँलाई हामी विश्वभरि घटेका अनेकौँ रोचक तथा आश्चर्यजनक घटनाहरू सुनाउने गर्दछौँ, साथमा रमाइलो प्रसङ्गहरू पनि हुनेछन्, रहस्यमय रोचक जानकारीहरू तपाईँ समक्ष हामी राख्ने गर्दछौँ। कार्यक्रम रेडियोमा रोचक तपाईँले वर्ल्ड वाइड सुन सक्नुहुन्छ, हाम्रो पात्र ट्युनिङ एप जस्तै एप्सहरू प्रयोग गरेर हामीलाई सुन्न सक्नुहुन्छ। हाम्रो वेबसाइट kipsfm.com पनि हामीलाई मजाले सुन्न सकिन्छ। कार्यक्रममा साथ दिनको लागि म निश्चल उपस्थित भएको छु र कार्यक्रमलाई अगाडि बढाउन चाहन्छु यो रमाइलो गीतबाट। र आज कार्यक्रममा पहिलो गीतको रूपमा मैले ल्याएको छु निश्चल बस्नेत अनि मुस्कान राणाभाटको आवाजमा चट्टरुमाल।

हिटलरले प्राणदान पाएको त्यो दिन घाइते हिटलरलाई किन मारेनन् ती बेलायती सैनिकले? हजुर, यो प्रसङ्ग सुन्छौँ हामी कार्यक्रम रेडियोमा रोचकमा। जर्मन शासक हिटलरलाई मानव इतिहासका सबैभन्दा क्रूर तानाशाह मानिन्छ। लाखौं मानिसको हत्या तथा दोस्रो विश्वयुद्धका कारक मानिन्छ हिटलर। दोस्रो विश्वयुद्धमा मारिनु अघि आफैले आत्महत्या गरेका हिटलरको अन्त्य यदि धेरै अघि भएको हुन्थ्यो भने दुनियाँमा लाखौं मानिसको ज्यान जाने थिएन। तर त्यस बेला दुनियाँका सबैभन्दा शक्तिशाली रहेका हिटलरलाई मार्ने कसले? वास्तवमा संसारमा विध्वंस मचाउने हिटलरलाई मार्ने मौका एकजना बेलायती सैनिकले धेरै अघि पाएका थिए, तर उनले हिटलरको हत्या गरेनन्। आखिर किन? मौका पाउँदा पनि हिटलरको हत्या नगर्ने ती अङ्ग्रेज सैनिकको नाम हेनरी टेन्डी हो। उनको जन्म सन् 1891 अगस्त 31 भएको थियो। एक होटेलमा जन्मिएका हेनरीले आफ्नो जीवनको बाल्यकाल तथा किशोर अवस्था होटेलकै कामदारको रूपमा तथा अनाथालयमा बिताए। सन् 1910 उनी बेलायती सेनामा भर्ती भए। उनी बेलायती सैनिकको तर्फबाट विभिन्न युद्धहरूमा सहभागी भए र कैयौँ पटक घाइते पनि भए। सन् 1918 फ्रान्सको एक गाउँमा हिटलरसँग उनको भेट भयो, जति बेला पहिलो विश्वयुद्ध समाप्त हुने चरणमा थियो। त्यस समय हिटलर पनि जर्मन सैनिकको रूपमा युद्धमा सहभागी भएका थिए। घाइते अवस्थामा छटपटाइरहेका हिटलरलाई हेनरीले देखे। हिटलरको हातमा बन्दुक त थियो, तर गम्भीर घाइते हिटलर बन्दुक चलाउन सक्ने अवस्थामा थिएनन्। शत्रु राष्ट्रको घाइते सैनिकलाई बचाउनको कुनै अर्थ थिएन। यदि चाहेका भए हेनरीले तत्कालै एउटा गोली खर्च गरेर हिटलरलाई उडाइदिन सक्थे, तर उनले युद्धको नियम अनुसार घाइते अवस्थाको विरोधी सैनिकलाई मारेनन् र हिटलरलाई त्यही छाडेर गए। फलत भाग्यले बाँचेका हिटलर पछि जर्मनको शासक बनेर मानव सभ्यतामाथि नै प्रश्न उठाइदिने व्यक्ति बने। यदि हेनरीले हिटलरलाई त्यही बेला मारिदिएको भए सायद दोस्रो विश्वयुद्ध हुन थियो कि, वा लाखौं यहुदी तथा अन्य मानिसहरू मर्नु पर्दैन थियो कि? धेरैले यो प्रश्न उठाउन स्वाभाविकै हो। हेनरीलाई पनि यो प्रश्न नसोधिने कुरै भएन। आखिर हिटलरको हत्या गर्ने मौका पाउँदा पनि किन नगरेको भनेर हेनरीलाई प्रश्न गरिँदा उनको जवाफ पनि स्वाभाविकै थियो। हेनरीका अनुसार उनले दुनियाँकै क्रूर शासक हिटलरलाई नभई एकजना थकित, पराजित तथा घाइते अवस्थाको सामान्य सिपाहीलाई हत्या नगरी छाडिदिएका थिए। आफूलाई प्राणदान दिने हेनरीलाई हिटलर स्वयं पनि चिन्दथे। सन् 1938 तत्कालीन बेलायती प्रधानमन्त्री नेभिले च्याम्बरिन म्युनिक सम्झौताका लागि जर्मनी गएको बेला हिटलरले आफूलाई प्राणदान दिने बेलायती सैनिक हेनरीको बारेमा पनि कुरा गरेका थिए। सन् 1918 कसरी हेनरी आफ्नो अगाडि आउँदा समेत आफूलाई मारेनन् भन्ने घटनाको विवरण उनले बेलायती प्रधानमन्त्रीलाई सुनाएका थिए।

यस्तो गाउँ जहाँ बोल्दा बोल्दै निदाउँछन् मानिसहरू, आउनुहोस् सुन्छौँ यो पुरा प्रसङ्ग कार्यक्रम रेडियोमा रोचकमा। अहिलेको अस्त व्यस्त जीवनशैलीमा मानिसहरूको निन्द्रा बिथो लिनु सामान्य उपक्रम बनिसकेको छ, तर यो दुनियाँमा केही यस्ता मानिसहरू पनि छन् जहाँका मानिसहरू जति बेलै निदाइदिन्छन्, जहाँ पनि निदाइदिन्छन्। उनीहरू बोल्दा बोल्दै निदाउँछन्, हिँड्दा हिँड्दै निदाउँछन्। आखिर यो कसरी सम्भव भयो त? हो, कजाकिस्तानको कलाची गाउँका मानिसहरू जुनसुकै बेला र जहाँसुकै निदाउने गरेका छन्। गाउँलेहरूमा रहस्यमय निद्रा रहेको छ। कहिलेकाहीँ त मानिसहरू महिनौसम्म पनि सुतिरहन्छन्। सुतेर जागा हुँदा मानिसहरू त्यसअघिको सबै कुरा भुलेका हुन्छन् र अनौठा हरकत गर्दछन्। यो गाउँको अनौठो निद्राको त्यो घटना पहिलो पटक सन् 2010 सार्वजनिक भएको थियो। केही बाल बालिकाहरू विद्यालयमा अचानक सुत्न थालेका थिए। त्यसपछि गाउँका अरू मानिसमा पनि एकासि निद्रा आउने रोग देखा पर्न थाल्यो। मानिसहरू अनायासै निदाउने त्यो समस्या बढ्दै गयो। त्यस यता यो अनौठो रोगका बारेमा उक्त गाउँमा कैयौँ शोधकर्ताहरूले खोज अनुसन्धान गरिरहेका छन्, तर यसको खास कारण पत्ता लाग्न सकेको छैन। युरेनियम खानीका कारण अस्वाभाविक निद्राको समस्या पैदा भएको विश्वास गरिएको छ। युरेनियम खानीबाट निस्केको विकिरण तथा विषाक्त ग्यासका कारण स्थानीय मानिसहरूको स्वास्थ्यमा गम्भीर असर परिरहेको र मानिसहरूमा अचानक बेहोस हुने समस्या समेत पैदा भएको बताइन्छ। उक्त समस्याका कारण गाउँबाट मानिसहरू पलायन हुने क्रम बढेको छ।

0: नेपाल चलचित्रका सदाबहार गीतहरू Wednesday and Saturday, 2 p.m. Thursday, 10 p.m. Only on KIPS FM 98.3.
1: स्वस्थ जीवन, सुखी जीवन, हलेसी क्लिनिक, सधैं तपाईंसँग 15 वर्षभन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
2: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्री रोग समस्या समाधान सेवा
0: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा
2: खुसीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस भेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
1: हलेसी क्लिनिक नारायण तार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
2: फोन नम्बर 4910511 4910511709 9851170939 9851170939
3: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable sealed maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 5302678. 5302678.

हजुर, कार्यक्रम रेडियोमा रोचकमा फेरि पनि स्वागत छ। पहिलो व्यापारिक विश्रामपछि तपाईँ अहिले ट्युन इन गर्दै हुनुहुन्छ किप्स एफएम 98.3 MHz, योर कम्पानियन, द रेडियो अफ न्यू जेनेरेसन, द रेडियो स्टेसन द्याट अलवेज किप्स यु कुल, किप्स यु अलाइभ, किप्स यु एन्टरटेन। म निचल छु तपाईँको साथमा। हाम्रो पात्रो ट्युन इन एप जस्तै एप्सहरू प्रयोग गर्नुहोस्, हामीलाई मजाले लाइभ सुन्न सक्नुहुन्छ वर्ल्ड वाइड। त्यस्तै किप्स एफएम .com पनि मजाले सुन्न सकिन्छ। किप्स एफएम 98.3 MHz, योर कम्पानियन, ट्युन इन गर्दै हुनुहुन्छ अहिले। कार्यक्रम रेडियोमा रोचक पालो रहेको छ। यस कार्यक्रममा हामी तपाईँलाई विश्वमा घटेका रहस्यमय रोचक जानकारीहरू, त्यस्तै रमाइला कथाहरू, आश्चर्यजनक घटनाहरू र निकै नै रोचक प्रसङ्गहरू कार्यक्रममा राख्ने गर्दछौँ। आउनुहोस्, कार्यक्रमलाई अगाडि बढाउन चाहन्छु अर्को एउटा रोचक प्रसङ्गबाट नै। के तपाईँले यस्तो खेत देख्नु भएको छ जहाँ बाली नाली होइन कारको खेती हुन्छ? आउनुहोस्, पूरा प्रसङ्ग सुन्छौँ कार्यक्रम रेडियोमा रोचकमा। के तपाईँले यस्तो खेत देख्नु भएको छ जहाँ बाली नाली होइन कारको खेती हुन्छ? अमेरिकाको नेवाडामा एउटा यस्तो ठाउँ छ जहाँ कारहरू फल्दछन्। नेवाडाको गोल्डफिल्ड नामक पहाडको समाचार हो यो। उक्त पहाडमा एकजना मानिसले कारको खेती गरेर कीर्तिमान कायम गरेका छन्। माइकल मार्क रिप्पी नामका व्यक्तिले सन् 2011 त्यस ठाउँमा जमिनमा कार गाड्ने काम गरेका थिए। चौरमा रुख ठडिए झै गरी कारहरू गाडिएका छन्। सो ठाउँको नाम द इन्टरनेसनल कार फरेस्ट अफ द लास्ट चर्च राखिएको छ। अहिले उक्त ठाउँमा 40 भन्दा धेरै पुराना कार तथा ट्रकहरू ठडिएका छन्। ती गाडीहरू जमिनमा केही मात्रामा गाडेर उभ्याइएका हुन्। टाढाबाट हेर्दा जमिनबाट गाडीहरू उम्रिए जस्तो लाग्दछ। रङ्गी बिरङ्गी गाडी तथा गाडीमा बालिने चमकदार प्रकाशका कारण त्यो ठाउँ निकै सुन्दर देखिन्छ।

कार्यक्रममा अर्को एउटा रोचक प्रसंग, जब एउटा बाल्टिनका लागि दुई देश बीच भएको थियो भीषण युद्ध। हजुर, पूरा प्रसंग अपक्रममा विश्वको इतिहासमा 101 हिंसक युद्धहरू भएका छन्, जसमा लाखौं मानिसहरूको ज्यान गएको छ। यी मध्ये अधिकांश युद्धहरूमा राजनीतिक कारण हुन्थ्यो, तर आजभन्दा करिब 695 वर्ष अघि एउटा यस्तो युद्ध भएको थियो जुन युद्धको कारक तत्व केवल एउटा बाल्टिन थियो। बाल्टिनका कारण भएको उक्त युद्धमा 2000 भन्दा धेरै मानिस मारिएका थिए। यो घटना सन् 1325 को हो। त्यस समय इटालीमा धार्मिक तनाव निकै बढेको थियो। त्यहाँको बोलोग्ना र मोडेनाको बीचमा प्राय युद्ध भइरहन्थ्यो, किनकि बोलोग्नालाई इसाई धर्मगुरु पोपको समर्थन मिलेको थियो भने मोडेनालाई रोमन सम्राटको समर्थन प्राप्त थियो। बोलोग्नाका जनताको विश्वास थियो कि पोप नै इसाई धर्मका सच्चा गुरु हुन्, जबकि मोडेनाका मानिसहरू रोमन सम्राटलाई नै सच्चा गुरु मान्दथे। सन् 1296 बोलोग्ना र मोडेना बीच पहिलो युद्ध भएको थियो। त्यसपछि यी दुई राज्यबीच सदैव तनावको अवस्था रह्यो। रिनाल्डो बोनाकोल्सीको शासनकालमा मोडेना राज्य निकै आक्रामक भएको थियो र बोलोग्नामाथि हमला गर्न थाल्यो। सन् 1325 मोडेनाका केही सैनिक बोलोग्नाको एक किल्लामा जबरजस्ती छिरेर त्यहाँ रहेको एउटा काठको बाल्टिन चोरेर लगेपछि उत्पन्न विवादले ठूलो युद्धको रूप लियो। त्यो बाल्टिन बहुमूल्य हिरा जवाहरातहरूले भरिएको थियो। बहुमूल्य रत्नहरूले भरिएको बाल्टिन मोडेनाका सेनाले चोरेपछि बोलोग्नाको सेनाले चोरिएको सामान फिर्ता गर्न आग्रह गर्यो, तर मोडेनाले चोरी गरेको बाल्टिन फिर्ता गर्न अस्वीकार गर्यो। त्यसपछि बोलोग्नाले मोडेना राज्य विरुद्ध युद्धको घोषणा गर्यो। बोलोग्नासँग त्यस समय 32,000 संख्यामा सेना थियो, जबकि मोडेनाका राज्यसँग केवल 7,000 सेना थिए। दुई राज्यबीच बिहान सबेरै सुरु भएको युद्ध मध्यरातसम्म चलेको थियो। अनौठो त के भने, 5 गुणा कम सेना भएको मोडेनाले उक्त युद्ध जित्यो। सो युद्धमा 2000 भन्दा धेरै सेना मारिए। बोलोग्ना र मोडेनाको बीचमा भएको यस लडाईँलाई वार अफ द बकेट अर्थात् वार अफ द अकेन बकेट पनि भनिन्छ। युद्धको कारक बनेको त्यो बाल्टिन अहिले पनि एउटा सङ्ग्रहालयमा राखिएको छ।

कार्यक्रममा अर्को एउटा रोचक प्रसंग। दुनियाँको यस्तो सहर जहाँ मानिस एकाएक पत्थर बने, आउनुहोस् पूरा प्रसंग सुन्छौ कार्यक्रम रेडियोमा रोचकमा। कुनै मान्छे तथा रुखलाई कसैले छुने बित्तिकै ढुङ्गा बन्ने गरेका कहानीहरू कतिपय लोककथामा सुनिएको थियो, तर यो दुनियाँमा यस्तो सहर छ जहाँ इतिहासको कुनै कालखण्डमा हजारौँ मानिस, जीव जन्तु तथा बोट बिरुवाहरू एकाएक सर्वनाश भएर अन्तत पत्थर बनेका थिए। मान्छे तथा सबै जीव जन्तु र वनस्पति ढुङ्गा बनेको सहर इटालीमा छ। उक्त सहरमा अहिले पनि पत्थर बनेका ती मानिस तथा जीव जन्तुका आकृति देखिन्छन्। झ्वाट्ट हेर्दा ती कुनै मूर्ति जस्ता लाग्दछन्, तर ती मूर्ति नभई साँच्चै पत्थर मानव हुन्, जसको पछाडि निकै भयानक इतिहास लुकेको छ। उक्त सहरको नाम पोम्पी हो, जहाँ आजभन्दा झन्डै 19.5 वर्ष अघि 15,000 मानिसको बसोबास थियो। सन् 79 त्यहाँ एउटा भयानक घटना भयो। वैज्ञानिकहरूले उक्त सहरको भग्नावशेषबाट यस्ता तथ्यहरू उत्खनन गरेका छन्, जसका कारण उक्त प्रलयबाट सहरमा त्यस बेला कोही पनि जिउँदो रहन नपाएको अनुमान गर्न सकिन्छ। पोम्पी करिब 170 एकड क्षेत्रफलमा फैलिएको छ। त्यहाँ रहेका खण्डहरूका आधारमा त्यस समय उक्त सहरमा 11,000 देखि 15,000 मानिसको बसोबास भएको अनुमान गरिएको छ। केही वर्ष अघि उत्खननका क्रममा पुरातत्वविदहरूले त्यहाँ एउटा घोडाको शरीर तथा त्यसको कवच फेला पारे, जुन पत्थर बनिसकेको थियो। साथै मान्छेको खप्पर पनि फेला पर्यो, जुन सिसा बनिसकेको थियो। वास्तवमा पोम्पीको नजिकै पर्ने नेपल्सको खाडी स्थित माउन्ट भेसुभियसमा सन् 79 भयानक ज्वालामुखी विस्फोट भयो। उक्त ज्वालामुखी विस्फोटबाट ठूलो मात्रामा लाभा, खरानी तथा ग्यास निस्किएर सहरलाई छोपियो। सहरका कुनै पनि मानिस भाग्न सकेनन्। सहरका मानिस, जीव जन्तु तथा रुख बिरुवा समेत ज्वालामुखीको लाभाले पुरिए। जब लाभा सेलाउन थाल्यो, तब ठोस अवस्थाको लाभामा लपेटिएर मान्छे र जनावरका लासहरू चट्टान जस्तै भए। पोम्पी जस्तै उक्त ज्वालामुखीले अर्को सानो सहरलाई पनि विध्वंस गरेको थियो। त्यसको नाम हर्कुलेनियम हो। सो सहरमा सबै मानिस ज्वालामुखीमा परेर मरेका थिए। सो सहरको भग्नावशेषबाट पनि पुरातत्वविदहरूले चट्टानी मानव शरीरहरू फेला पारेका छन्। इटालीका यी दुवै सहरहरू युनेस्को को विश्व सम्पदा सूचीमा रहेका छन्।

0: समय बितेको पत्तै हुँदैन, तर के तपाईको पैसा समयसँगै बढिरहेको छ? अब ढिलो नगर्नुहोस्, तपाई सुतेको बेलामा पनि तपाईको पैसाले तपाईका लागि काम गर्नेछ। मात्र 1000 रुपैयाँबाट एसआइपी सुरु गर्नुहोस्। तपाईको थोरै थोरै शेयर लगानीले भोलिको सपना पूरा गर्छ। न धेरै जान्नु पर्ने झन्झट, न बजारको उतार चढावको डर। एसआइपी मा थोरै लगानी, बजारको फाइदा र भविष्यमा राम्रो प्रतिफल। आजै अनलाइन मार्फत वा नजिकको माछा पुष्प बैंक वा क्यापिटल मा सम्पर्क गरी माछा पुष्प एसआइपी योजना शुरू गर्नुहोस्।
1: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुनै एटा राम्रो होला?
2: अरु होइन, ए एसी लाइट ब्रिक नै रोज्नुस्।
1: किन ए एसी लाइट ब्रिक नै?
2: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ, जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ। त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ।
1: वाह, मैले खोजेको जस्तो रहेछ।
2: स्ट्रङ, लाइट एन्ड स्मार्ट एसी लाइट ब्रिक फ्याक्ट्री, मलिकु, धादिङ। फोन 01-591-3596-98-92-35-44।
3: 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082, अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
6: Join our community on Facebook for the latest updates and all the music you love.
5: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
7: Babu, pani ko bill tiri de lo.
8: La, tiri de.
9: Babu, batti ko bill tiri de aaja.
8: La, la, tiri de.
7: Dada! इन्टरनेटको पनि लास्ट दिनु है आज।
8: ल, त्यो पनि तिर्दे।
7: तर सबै कुरा यति छिटै कसरी तिरिस?
8: किनकि मसँग हाम्रो पात्र छ।
9: हाम्रो पात्र त मसँग पनि छ, तर पेमेन्ट
8: कसरी? जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ, एकैछिनमा पैसा लोड गर्न मिल्छ, अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ। छैन त गजब? अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै।
10: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
11: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
12: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट।
11: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
12: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
10: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
13: 01-42-88-88-98-12-35-88-88।
14: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर, 150 एम्पियर, 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मरमत समारका लागि सम्झनुहोला।
15: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 530-2678, 530-2678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।

हजुर, दोस्रो अनि अन्तिम व्यापारिक विश्रामपछि फेरि पनि स्वागत छ कार्यक्रम तपाईँ सुन्दै हुनुहुन्छ रेडियोमा रोचक किप्स एफएम 98.3 मेगाहर्ट्ज यो कम्पनी ट्युनिङ गर्दैछ द रेडियो अफ न्यू जेनेरेसन द रेडियो स्टेसन द्याट अलवेज किप्स यु कुल किप्स यु अलाइभ किप्स यु एन्टरटेन कार्यक्रम रेडियोमा रोचक तपाईँले वर्ल्ड वाइड सुन सक्नुहुन्छ हाम्रो वेबसाइट किप्स एफएम .com.bat त्यस्तै हाम्रो पात्र ट्युनिङ एप जस्तै एप्सहरू प्रयोग गरेर पनि मजाले सुन्न सक्नुहुनेछ यस कार्यक्रममा हामी तपाईँ सामु ल्याउने गर्दछौँ विश्वमा घटेका एकदम रमाइला जानकारीहरू जुन चाहिँ सुन्दाखेरि तपाईँलाई आश्चर्य लाग्न सक्छ रमाइला कथाहरू जस्तै रहस्यमय चिजहरू जुन चाहिँ इतिहासमा देखेका थिए त्यही प्रेजेन्ट टाइममा पनि भएका घटनाहरू पनि तपाईँ समक्ष हामी ल्याउने गर्दछौँ आउनुहोस् कार्यक्रममा लागौँ अर्को एउटा रोचक प्रसङ्गतर्फ नै जुन चाहिँ रहेको छ दुनियाँकै सबैभन्दा धनी अपराधी जसको अरबौँ रुपियाँ वर्षेनी मुसाले खान्थ्यो हजुर यो प्रसङ्ग

कार्यक्रम रेडियोमा रोचकमा दुनियाँमा अपराध कर्मबाट धनी सम्पत्ति कमाउने मानिसहरू धेरै छन्, तर केही अपराधीहरू चाहिँ अपराध कर्मबाटै यति धेरै धन थुपारेका हुन्छन् कि उनीहरूले थुपारेको धन मुसालाई आहारा बनिदिन्छ। पाब्लो एस्कोबारको नाम दुनियाँकै सबैभन्दा धनी अपराधीको रूपमा इतिहासमा दर्ज छ। सन् 1993 उनको मृत्यु भएको थियो। किङ अफ कोकिनको नामले पनि चिनिने एस्कोबार कोलम्बियाका लागु औषध कारोबारी थिए। कोलम्बियाका सबै नेता आफ्नो गोजीमा रहेको उनले दावी गर्दथे, अर्थात् देशका सबै नेतालाई उनले आफ्नो धनले किनेका थिए। लागु औषध अपराधबाट एस्कोबारले यति धेरै धन कमाए कि सन् 1989 उनी विश्वको सबैभन्दा धनी व्यक्तिको सूचीमा 7 नम्बरमा परेका थिए। फोर्ब्स पत्रिकाका अनुसार त्यति बेला एस्कोबारको सम्पत्ति 25 अर्ब अमेरिकी डलर थियो, जुन आजको मूल्यमा 18 खर्ब 75 अर्ब हुन्छ। उनीसँग असङ्ख्य लग्जरी गाडीहरू तथा सयौँ घरहरू थिए भनिन्छ। पाब्लो एस्कोबारका विषयमा एउटा निकै रोचक प्रसङ्ग छ। सन् 1986 उनले कोलम्बियाको राजनीतिमा प्रवेश गर्ने कोसिस गरे। त्यसका लागि उनले तत्कालीन अवस्थामा कोलम्बियाको 10 अर्ब राष्ट्रिय ऋण तिरिदिने प्रस्ताव राखेका थिए। उनको बारेमा एक अर्को रोचक कथा पनि छ। एकचोटि उनले कहीँ यात्रा गर्दै थिए, बाटोमा जाडो भयो। त्यसपछि उनले आगो ताप्नका लागि गाडीमा रहेका 20 लाख डलर बराबरका नोटका गड्डी छिके, अनि त्यही नोटमा आगो सल्काएर आगो तापे। पाब्लो एस्कोबारलाई अहिलेसम्मकै कुख्यात तथा चलाक कोकिन कारोबारी मानिन्छ, साथै उनलाई विश्व इतिहासमा सबैभन्दा धनी तथा सफल अपराधी पनि मानिन्छ। यहाँसम्म कि तत्कालीन अवस्थामा अमेरिका सरकार पनि उनीबाट समस्यामा परेको थियो, किनकि उनले पुरै अमेरिकामा आफ्नो कोकिनको कारोबार फैलाएका थिए। पाब्लोका भाइ रोबर्टो एस्कोबारका अनुसार आफूसँग भएको नगदको गड्डी बाँड्नका लागि मात्र उनी हरेक हप्ता 1000 डलर बराबरको रबर ब्यान्ड खरिद गर्दथे। उनले धनका गड्डीलाई आफ्नो गोदाममा राख्दथे। गोदाममा मुसाको बिग बिगी थियो, जसका कारण प्रति वर्ष करिब 1 अर्ब डलर बराबरका नगद नोट त मुसाले नै टुक्रा टुक्रा पारिदिन्थ्यो। कोलम्बियाका सरकारी कर्मचारीप्रति उनको एउटा मात्र सिद्धान्त थियो, या त घुस लेऊ या त गोली खाऊ। उनले आफूले भनेको नमान्ने कयौं कर्मचारीको हत्या गरे। उनकै कारण तत्कालीन अवस्थामा कोलम्बियामा धेरै हत्याकाण्डहरू भए र कोलम्बिया विश्वको हत्याको राजधानीको रूपमा चित्रित भयो। सन् 1985 कोलम्बियाको सर्वोच्च अदालतमा भएको गोलीकाण्ड उनकै नेतृत्वमा भएको थियो, जसमा अदालतमा कार्यरत आधा जसो न्यायाधीशहरूको हत्या भएको थियो। सरकारका लागि हत्यारा तथा अपराधी भए पनि कोलम्बियाको मेडेलिन सहरका आम जनताको नजरमा भने उनी रोबिन हुडको भूमिकामा थिए। उनले सहरवासी गरिबहरूलाई पैसा बाँड्दथे भने धेरैका लागि घर बनाइदिएका थिए। उनी गरिबको नजरमा नायक भन्दा कम थिएनन्। अन्तत सन् 1993 डिसेम्बर 2 गोली लागेर उनको मृत्यु भयो। उनलाई गोली कसले हान्यो भन्ने विषय पनि यकिन हुन सकेन। कतिपयले उनले आत्महत्या गरेको दावी गरे भने कतिपयले पुलिसले गोली हानेर मारेको बताए। दुनियाँका सबैभन्दा धनी तथा सफल अपराधी पाब्लोको बारेमा धेरै किताब लेखिएका छन् र फिल्म समेत बनेका छन्।

कार्यक्रम रेडियोमा रोचकमा अर्को एउटा प्रसंग, दुनियाँकै विचित्र पहिरन जसमा फलाउन सकिन्छ 22 थरीका तरकारी र फलफूल। हजुर, सुनौ यो प्रसंग विस्तारमा। संसारमा सदैव केही न केही अचम्मका काम भइ नै रहेका हुन्छन्। कहिलेकाहीँ मान्छेहरूले गुणस्तरहीन सामानहरूको प्रयोग गरी विभिन्न उपयोगी सामान बनाउँदछन् त कहिलेकाहीँ मान्छेले लगाउने पहिरनमै अनेक खालका कलाकारिता देखाउँछन्। अमेरिकामा एउटा यस्तो बगैँचा तयार गरिएको छ जसलाई कपडाको रूपमा शरीरमा लगाउन सकिन्छ। यो विश्वकै पहिलो यस्तो बगैँचा हो जसलाई पहिरन बनाएर लगाउन सकिन्छ। अमेरिकाको दक्षिण क्यालिफोर्निया विश्वविद्यालयका प्राध्यापक तथा डिजाइनर अरुसियाक ग्याब्रियलले उक्त पहिरनवाला गार्डनको डिजाइन गरेका हुन्। उनी भन्छन्, आफ्नो खाना आफै फलाउनुहोस्। तरकारी तथा फलफूल फलाउने यो पहिरन लगाएर तपाईँ जहाँ पनि घुम्न सक्नुहुन्छ। अर्को रोचक कुरा त के भने, यो पहिरनमा फलिरहेका तरकारी तथा फलफूलका बिरुवामा आफ्नै पिसाबले सिँचाइ गरिएको हुन्छ। डिजाइनर अरुसियाकको यो परियोजना फ्रान्सको बाटनिस प्याट्रिक ब्लाङ्कको भर्टिकल गार्डन्सबाट प्रेरित छ, जसलाई माटोको आवश्यकता पर्दैन। बगैँचावाला यस पहिरन तयार गर्नका लागि आर्द्रता रोक्ने कपडाको एक पत्रलाई गन्जीको आकार दिइन्छ। उक्त पहिरनमा अरुसियाकले अहिलेसम्म 22 भन्दा धेरै प्रकारका सागसब्जी तथा फलफूल उमारिसकेका छन्। यसमा गोबी, गाजर, स्ट्रबेरी, बदाम लगायतका छन्। अरुसियाको यो पहिरन एक आर्किटेक्टको प्रश्नबाट पनि प्रेरित छ। ती वस्तुकलाविदको सवाल छ कि भविष्यमा माटोमा पानीको अभाव हुँदा खेतीबाली कसरी उब्जिएला, हामीले पौष्टिक भोजन तथा स्वस्थ बिरुवा कसरी उमार्ने होला। यिनै प्रश्नको जवाफ खोज्दै अरुसिया ग्याब्रियलले यस डिजाइनर ड्रेस तयार गरेका हुन्। यद्यपि पहिरनमा उम्रिएका बिरुवाहरूमा जब तरकारी तथा फलफूल फल्दछन् तब यसको वजन बढ्दछ। वजन बढेसँगै यसलाई जिउमा पहिरन समेत समस्या हुन्छ। यसका अलावा यो पहिरनमा पिसाबबाट गरिने जुन सिँचाइको प्रणाली छ त्यसको बारेमा पनि कतिपयले आलोचना गरेका छन्।

वेल कार्यक्रम रेडियोमा रोचकमा हुनुहुन्छ। रेडियोमा रोचकमा तपाईँलाई आजको जानकारीहरू कस्तो लाग्यो त तपाईँले आफ्नो सल्लाह सुझाव दिन सक्नुहुन्छ facebook.com/keepsfmkeepsfmमा। तपाईँलाई कस्तो लाग्यो आफ्नो प्रतिक्रिया जनाउनु होला। र आज मसँग रहेका सम्पूर्ण जानकारी सकिसकेका छन्। अब बिदा माग्ने पनि समय भइसकेको छ र सम्पूर्ण लिस्ट साथीहरूलाई धन्यवाद दिन चाहन्छु सुनेर साथ दिनुभयो र आगामी दिनहरूमा पनि तपाईँको साथको अपेक्षा राख्दै म निज्जल पनि बिदा भए नमस्कार, टेक केयर एन्ड बाई बाई। सुन्दै गर्नुहोला KIPS FM 98.3 MHz, your companion।

0: बिहीबार दिउँसो 3 बजे शनिबार साँझ 5 बजे
1: मात्र किप्स एफएम 98.3 मेगाहर्ट्ज मा
2: मेरो मन छैन बसमा तिमलाई 10 दिन्छु 10 मा
3: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुनै एटा राम्रो होला
4: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
3: किन ए एसी लाइट ब्रिक नै
4: यो हल्का मजबुत र ठुलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
3: वाह मैले खोजेको जस्तो रहेछ
4: स्ट्रङ लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 1-591-35-96-98-12-35-444
5: स्वस्थ जीवन सुखी जीवन हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक सधैं तपाईं सँग
1: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ हलेसी क्लिनिक नारायणटारमा आधुनिक इन्टरभेन्सनल रेडियोलोजी सेवा उपलब्ध छ
6: कम दुखाई रगत नबग्ने छिटो र सुरक्षित उपचार नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज बायोप्सीदेखि ड्रेनेजसम्म न्युड्युलदेखि क्यान्सरसम्म उन्नत प्रविधिबाट उपचार
1: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस भेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
5: अनुभवी चिकित्सक विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक नारायणटार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
1: फोन नम्बर 4910511 4910511 9851170939 9851170939
7: What's the secret to success?
8: Simple. Say yes to radio advertising.
7: Your brand, our voice. One message, thousands of listeners.
8: Radio advertising. Affordable, effective, and culturally close.
7: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
9: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable sealed maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics. Kulishwar, Kathmandu. Contact number 530-2678. 530-2678.
10: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरु कार्यक्रम
11: म्युजिक मजा
10: प्रत्येक मंगलबार

0: Talk gibt's 98.3 FM.
1: Mix Max at 98.3.

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वर्ल्डलिङ्क.
1: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
2: Join our community on Facebook for the latest updates and all the music you love.
1: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
3: ओहो काकी के को सिंगर पटार हो यस्तो घर त उज्यालो देखिन्छ त
4: छोरीको बिहे आउनै लाग्यो त्यही भएर
3: के रे नानी त भर्खर 17 की लागि होइन र
4: हो बाबु अस्ट्रेलिया बस्ने केटो राम्रो घर छ छोरी पनि खुसी नै छे त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं
3: हैट काकी हजुरहरु यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन छोरीलाई राम्रोसँग पढाए देश विदेश आफै घुमिहाल्छन् नि विदेश जानै बिहे गर्नुपर्छ त हेर्नुहोस् काकी 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुबईलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ
4: ए हो र नेपाल सरकार विज्ञापन बोर्ड
5: Keeps FM 98.3 MHz presents Top 20 Bollywood Countdown Show.
6: Every Saturday 10 a.m., Monday 6 p.m. and Friday 2 p.m.
7: Namaskar ani hardik swagat cha. Tapai sundai hunuhuncha Keeps 98.3 FM.
8: Hajur namaste ani swagat cha. Yo Keeps FM 98.3.
9: Sujala pa ani gani namaskar. Keeps 98.3 FM.
10: Yo ho. Keeps 98.3 FM. तपाई सँगको सहयात्रा
11: बिङ बिङ बम डम मिक्स मैच एट 9

life-changing quotes. जित्ने मान्छेहरू फरक काम गर्दैनन्, उनीहरू त सोही कामलाई फरक तरिकाले गर्दछन्।

0: जल संसार
1: गम का खजाना तेरा भी है मेरा भी।
2: हर एक शनिवार दिल की 10 बजे
3: ड्राइवर माइल मोटर चलाओ।
2: अब आयो अति सुपथ मूल्यमा ट्याक्सी माइक्रोबस डेलिभरी भ्यान पिकअप बस तथा ट्रकका लागि ग्यारेन्टिड ब्याट्रीहरू न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स ब्याट्री सप कुलेश्वरबाट नयाँ ब्याट्री खरिद गर्नुहोस् र पाउनुहोस् हेभी डिस्काउन्ट जुनसुकै ब्रान्डका पुराना ब्याट्री एक्सचेन्ज सुविधा।
4: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
5: What's the secret to success?
6: Simple. Say yes to radio advertising.
5: Your brand, our voice. One message, thousands of listeners.
6: Radio advertising. Affordable, effective, and culturally close.
5: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
7: You can dance.
8: You can sing. All you gotta do is
9: just tune in.
8: Kips FM 98.3 megahertz, your companion. The radio of new generation.
10: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
11: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
12: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट।
11: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
12: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
10: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
13: 01-42-35-888 98-12-35-888।
14: हामीलाई सुन्नुहोस् www.kipsfm.com मार्फत। Just tune in, radio naya generation ko.
2: अब न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा गाडीहरूका ब्याट्रीहरूको सजिलै एक्सचेन्ज अफर। तपाईँको कार, भ्यान, एसयुभी तथा बाइकको पुरानो ब्याट्रीको अधिकतम रिसेल दामको साथ नयाँ ग्यारेन्टिड ब्याट्रीहरू लग्नुहोस्।
4: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ।

0: this week's number 7.
1: Song:
2: I Saw Your Face.
1: Artist:
2: Malcolm Todd.

0: scientific.
1: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरू कार्यक्रम
2: म्युजिक मज्जा
1: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र किप्स 98.3 एफएम मा
3: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईसँग 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
4: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्री रोग समस्या समाधान सेवा
5: सोमबारदेखि शुक्रबार बिहान 7 देखि 9 बजे र बेलुका 5 देखि 7 बजे अल्ट्रासाउन्ड र ओपीडी सेवा
4: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
3: हलेसी क्लिनिक नारायण टार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
4: फोन नम्बर 4910511 4910511 98511709
6: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्
7: उनीहरूमा रहेको ज्ञान सिप र अनुभवलाई पुस्तान्तरण गरौँ
6: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार माया र सम्मान गरौँ
7: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउ
6: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्
7: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन
6: सजग रहौ आफ्ना अग्रजको सम्मान गरौँ आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार देऊ
7: नेपाल सरकार विज्ञापन बोर्ड
8: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
9: Join our community on Facebook for the latest updates and all the music you love.
8: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
10: What's the secret to success?
9: Simple. Say yes to radio advertising.

0: where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
1: अब न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा गाडीहरूका ब्याट्रीहरूको सजिलै एक्सचेन्ज अफर। तपाईँको कार, भ्यान, एसयुभी तथा बाइकको पुरानो ब्याट्रीको अधिकतम रिसेल दामको साथ नयाँ ग्यारेन्टिड ब्याट्रीहरू लग्नुहोस्।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस्, ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् वीकली रोल न्यूज मात्र किप्स एफएम 98.3 मेगाहर्जमा। ट्युन इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे।

0: this week's number five.
1: Song
2: Potential
1: Artist
2: Somber.

0: this week's number four.
1: Song
2: Doors.
1: Artist
2: Noah Kahan.

0: Morning Tea Time Hits प्रत्येक बुधवार बिहान 7 बजे Hits FM 98.3 MHz मा
1: केही नौलो
2: रोचक
1: अनि अचम्म लाग्ने तथ्यहरू Hits 98.3 FM मा कार्यक्रम रेडियोमा रोचक रेडियोमा रोचक
2: हरेक सोमबार बिहान 7 बजेदेखि 8 बजेसम्म र बुधबार बेलुकी 8 देखि 9 बजेसम्म सुन्न नभुल्नुहोला मात्र किप्स 98.3 FM मा
3: What's the secret to success?
4: Simple. Say yes to radio advertising.
3: Your brand, our voice. One message, thousands of listeners.
4: Radio advertising. Affordable, effective, and culturally close.
3: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
5: समय बितेको पत्तै हुँदैन तर के तपाईको पैसा समयसँगै बढिरहेको छ अब ढिलो नगर्नुहोस् तपाई सुतेको बेलामा पनि तपाईको पैसाले तपाईका लागि काम गर्नेछ मात्र 1000 रुपैयाँबाट एसआईपी सुरु गर्नुहोस् तपाईको थोरै थोरै शेयर लगानीले भोलिको सपना पूरा गर्छ न धेरै जान्नु पर्ने झन्झट न बजारको उतार चढावको डर एसआईपी मा थोरै लगानी बजारको फाइदा र भविष्यमा राम्रो प्रतिफल आजै अनलाइन मार्फत वा नजिकको माछा पुष्प बैंक वा क्यापिटल मा सम्पर्क गरी माछा पुष्प एसआईपी योजना सुरु गर्नुहोस्
6: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुनै एटा राम्रो होला
7: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
6: किन ए एसी लाइट ब्रिक नै
7: यो हल्का मजबूत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
6: वाह मैले खोजेको जस्तै रहेछ
7: स्ट्रङ लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01 591 35 96 98 012 35 444

0: Life-Changing Quotes. मलाई रुख टाल्न 6 घण्टा देऊ र म पहिलो 4 घण्टा बन्चरो उदाउन लगाउने छु। यो भनाई हो अब्राहम लिंकनको।
1: The weekly countdown show of top 10 English numbers with exclusive segments, classic choice, info house, fresh hits and many more. Do tune into weekly 10, weekly 10.
2: Time Sunday 7 p.m., Monday 9 a.m. and Thursday 2 p.m.
1: on KIPS 98.3 FM.
3: Stay connected with your favorite station, KIPS FM 98.3 MHz.
4: Join our community on Facebook for the latest updates and all the music you love.
3: And don't stop there. Follow us on Instagram and TikTok too. Search KIPS FM 98.3 MHz and hit that follow button today.
0: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर, 150 एम्पियर, 200 एम्पियरका ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मरमत समारका लागि सम्झनुहोला।
5: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
6: राजा मतिवा मतिनायेवा ने पुछे चांगुटु खेले।
7: नेपाल भाषाया न्याय पुसी चौमेता
8: सुथेया 6:30 से 7 बजे तक स्टेशन KIPS FM 98.3 MHz।

0: Covermania at 98.3. Covermania at 98.3.
1: Every Monday 5 p.m. and Friday 8 p.m.
2: स्वस्थ जीवन सुखी जीवन हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक सधैं तपाईंसँग
1: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ हलेसी क्लिनिक नारायणटारमा आधुनिक इंटरवेंशनल रेडियोलॉजी सेवा उपलब्ध छ
3: कम दुखाई रगत नबग्ने छिटो र सुरक्षित उपचार नॉन इन्वेसिव प्रविधि र उही दिन डिस्चार्ज बायोप्सी देखि ड्रेनेज सम्म न्यूड्युल देखि क्यान्सर सम्म उन्नत प्रविधिबाट उपचार
1: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा वेरिकोस वेन पाटिगर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
4: अनुभवी चिकित्सक विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक नारायणटार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
1: फोन नम्बर 4910511 4910511 98511709 98511709
5: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुन इटा राम्रो होला
6: अरु होइन एएसी लाइट ब्रिक नै रोज्नुस्
5: किन एएसी लाइट ब्रिक नै
6: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
5: वाह मैले खोजेको जस्तै रहेछ
6: स्ट्रङ लाइट एन्ड स्मार्ट एएसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01591 35 96 98012 35 444
7: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable sealed maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics. Kulishwar, Kathmandu. Contact number 530-2678. 530-2678.
8: You can dance.
9: You can sing. All you gotta do is
10: just tune in.
9: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
11: What's the secret to success?
12: Simple. Say yes to radio advertising.
11: Your brand, our voice. One message, thousands of listeners.
12: Radio advertising. Affordable, effective, and culturally close.
11: Say yes to radio advertising where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
13: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् वीकली रोल न्यूज मात्र किप्स एफएम 98.3 मेगाहर्जमा ट्युन इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे
14: आर यू रेडी फॉर द बिग ओ
15: This is Inbox.

0: Morning Tea Time Hits प्रत्येक बुधवार बिहान 7 बजे Hits FM 98.3 MHz मा
1: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
1: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
3: समय बितेको पत्तै हुँदैन तर के तपाईको पैसा समयसँगै बढिरहेको छ अब ढिलो नगर्नुहोस् तपाई सुतेको बेलामा पनि तपाईको पैसाले तपाईका लागि काम गर्नेछ मात्र 1000 रुपैयाँबाट एसआईपी

0: होस् तपाईको थोरै थोरै शेयर लगानीले भोलिको सपना पूरा गर्छ। न धेरै जान्न पर्ने झन्झट, न बजारको उतार चढावको डर, यस आइपीमा थोरै लगानी, बजारको फाइदा र भविष्यमा राम्रो प्रतिफल। आजै अनलाइन मार्फत वा नजिकको माछा पुष्प बैंक वा क्यापिटलमा सम्पर्क गरी माछा पुष्प एसआईपी योजना सुरु गर्नुहोस्।
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
4: के भयो बोलादै, के गुनगुनाइरहेको?
3: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
4: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
3: यति सजिलै?
4: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ। न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।

0: Life changing quotes. क्रिया सबै सफलताको आधारभूत कुञ्जी हो। यो भनाइ हो पाब्लो पिकासोको।
1: अब न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा गाडीहरूका ब्याट्रीहरूको सजिलै एक्सचेन्ज अफर। तपाईँको कार, भ्यान, एसयुभी तथा बाइकको पुरानो ब्याट्रीको अधिकतम रिसेल दामको साथ नयाँ ग्यारेन्टिड ब्याट्रीहरू लग्नुहोस्।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: What's the secret to success?
4: Simple. Say yes to radio advertising.
3: Your brand, our voice. One message, thousands of listeners.
4: Radio advertising. Affordable, effective, and culturally close.
3: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
5: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
0: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
6: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट।
0: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
6: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
7: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
8: 01-42-35-888 98-0-12-35-888।
9: You can dance.
10: You can sing. All you gotta do is
11: just tune in.
10: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
12: Stay connected with your favorite station, KIPS FM 98.3 MHz.
4: Join our community on Facebook for the latest updates and all the music you love.
12: And don't stop there. Follow us on Instagram and TikTok too. Search KIPS FM 98.3 MHz and hit that follow button today.
13: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाईँ हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा। कार्यक्रम प्रत्येक दिन दिउँसो 1 बजेदेखि 2 बजेसम्म मात्र KIPS FM 98.3 MHz मा।

0: सुन्दै किप्स एफएम 98.3 मेगाहर्ज योर कंपेनियन
1: किप्स टाइम चेक
2: अहिले बिहानको 11 बजेको छ।
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
6: किप्स 98.3 FM को कलिउड टाइममा अहिले तपाईँ सुन्दै हुनुहुन्छ नेपाली चलचित्रका गीतहरू।

0: हो KIFS 98.3 FM तपाई सँगको सहयात्रा
1: नेपाली पॉप फ्लैशबैक Every Sunday and Tuesday 10 p.m., Thursday 9 a.m. and Saturday 5 p.m.
2: समय बितेको पत्तै हुँदैन तर के तपाईको पैसा समयसँगै बढिरहेको छ अब ढिलो नगर्नुहोस् तपाईँ सुतेको बेलामा पनि तपाईँको पैसाले तपाईँका लागि काम गर्नेछ मात्र 1000 रुपियाँबाट एसआइपी सुरु गर्नुहोस् तपाईँको थोरै थोरै सेयर लगानीले भोलिको सपना पुरा गर्छ न धेरै जान्नु पर्ने झन्झट न बजारको उतार चढावको डर एसआइपीमा थोरै लगानी बजारको फाइदा र भविष्यमा राम्रो प्रतिफल आजै अनलाइन मार्फत वा नजिकको माछा पुष्प बैंक वा क्यापिटलमा सम्पर्क गरी माछा पुष्प एसआइपी योजना
3: Stay connected with your favorite station, KIFS FM 98.3 MHz.
4: Join our community on Facebook for the latest updates and all the music you love.
3: And don't stop there, follow us on Instagram and TikTok too. Search KIFS FM 98.3 MHz and hit that follow button today.
5: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable sealed maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 530-2678, 530-2678.
6: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
7: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
8: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट
7: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
8: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
6: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
9: 01-42-35-888 98-12-35-888
10: What's the secret to success?
4: Simple. Say yes to radio advertising.
10: Your brand, our voice. One message, thousands of listeners.
4: Radio advertising. Affordable, effective, and culturally close.
10: Say yes to radio advertising, where every word makes an impact. KIFS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
11: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ
12: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो दोस्रो बच्चा पनि जोगाउन सकिन
13: मलाई मुख र घाँटीको क्यान्सर छ बाँचेर पनि म मरेतुल्य भए म अलिकति पनि हिँड्न सक्दिनँ श्वास प्रश्वासमै समस्या देखियो
14: धुम्रपान गर्न छोडौ स्वस्थ जीवन बाँचौ
15: नेपाल सरकार विज्ञापन बोर्ड
16: अब आयो अति सुपथ मूल्यमा ट्याक्सी माइक्रोबस डेलिभरी भ्यान पिकअप बस तथा ट्रकका लागि ग्यारेन्टिड ब्याट्रीहरू न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स ब्याट्री सप कुलेश्वरबाट नयाँ ब्याट्री खरिद गर्नुहोस् र पाउनुहोस् हेभी डिस्काउन्ट र जुनसुकै ब्रान्डका पुराना ब्याट्री एक्सचेन्ज सुविधा
17: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 530-2678 530-2678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
1: Listen to your favorite classic English songs only on English Retro Numbers English Retro Numbers every Monday 9 p.m. and Wednesday 9 a.m. Station Kips FM 98.3 MHz.

0: Don't change the station. We'll be right back. You are listening to Kips FM 98.3 MHz, your companion. Just tune in.
1: नेपाली पप गीतहरुको उतार चढ़ाव कुन गीत कुन स्थानमा छ साथै नेपाली पप गीतहरुबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नु होला किप्स मोस्ट वान्टेड किप्स मोस्ट वान्टेड
2: हरेक शनिबार मध्याह्न 12 बजे आइतबार राति 8 बजे र मंगलबार बिहान 9 बजे
3: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईसँग 15 वर्षभन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
4: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्री रोग समस्या समाधान सेवा
5: सोमबारदेखि शुक्रबार बिहान 7 देखि 9 बजे र बेलुका 5 देखि 7 बजे अल्ट्रासाउन्ड र ओपीडी सेवा
4: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
6: हलेसी क्लिनिक नारायणतार काठमाडौँ तपाईको स्वास्थ्यको सच्चा साथी
4: फोन नम्बर 4910511 4910511 9851170939
7: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुनै इटा राम्रो होला
8: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
7: किन ए एसी लाइट ब्रिक नै
8: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
7: वाह मैले खोजेको जस्तो रहेछ
8: स्ट्रङ लाइट एन्ड स्मार्ट एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01591 35 96 98 012 35 444
9: What's the secret to success?
10: Simple. Say yes to radio advertising.
9: Your brand, our voice. One message, thousands of listeners.
10: Radio advertising. Affordable, effective, and culturally close.
9: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
11: मोटरसाइकल ब्याट्री इजी एक्सचेन्ज अफर
12: तपाईको पुरानो मोटरसाइकल ब्याट्रीहरू एक्सचेन्ज गरी नयाँ 48 महिनासम्म वारेन्टी भएका मेन्टेनेन्स फ्री मोटरसाइकल ब्याट्रीहरू लग्नुहोस्
13: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
14: किप्स 98.3 एफएम मा गजल संसार
15: मुझसे मिलने शमा जलाकर आज महल में आज
14: गजल संसार
15: गम का खजाना तेरा भी है मेरा भी
5: हर एक शनिवार बिल्की 10 बजे
16: यो हो किप्स एफएम 98.3 मेगाहर्ज
17: किप्स 98.3 एफएम को कलिउड टाइम मा अहिले तपाई सुन्दै हुनुहुन्छ नेपाली चलचित्रका गीतहरू

Life-Changing Quotes。सफलता बारम्बार गरिने साना साना प्रयासहरू जोडिएर पाइन्छ। यो भनाई हो आर कोलियरको को।

0: तपाईँ सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पेनियन
1: किप्स टाइम चेक
2: अहिले मध्याह्नको 12 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
6: Chemical X.
5: On Keeps 98.3.
7: Fog at 98.3.
6: Chemical X.
5: Enjoy.
6: X.

0: Kids 98.3 FM. Your companion.
1: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाईं हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा कार्यक्रम
2: भन्ज्याङ चौतारी
1: प्रत्येक दिन दिउँसो 1 बजेदेखि 2 बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा
3: पुरै 1 घण्टा तीनवटा मुभीजका सुपरहिट गीतहरू
4: 3 in 1
5: Every Saturday 9 a.m. and Thursday 6 p.m.
6: What's the secret to success?
7: Simple. Say yes to radio advertising.
6: Your brand, our voice. One message, thousands of listeners.
7: Radio advertising. Affordable, effective, and culturally close.
6: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114
8: ड्राइभर म माइलो मोटर चलाउँ
9: अब आयो अति सुपथ मूल्यमा ट्याक्सी माइक्रोबस डेलिभरी भ्यान पिकअप बस तथा ट्रकका लागि ग्यारेन्टिड ब्याट्रीहरू न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स ब्याट्री सप कुलेश्वरबाट नयाँ ब्याट्री खरिद गर्नुहोस् र पाउनुहोस् हेभी डिस्काउन्ट जुनसुकै ब्रान्डका पुराना ब्याट्री एक्सचेन्ज सुविधा
10: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
11: You can dance.
12: You can sing. All you gotta do is
13: just tune in.
3: KIPS FM 98.3 MHz, your companion.
14: The radio of new generation.
15: Amilai Sunnuhos, www.kipsfm.com marfat. Just tune in, radio, naya generation ko.

0: तीस वर्ष देखि इन्टरनेट को स्पीड में मात्र होइन प्रविधि सुविधा सृजनशीलता में पनि सधैं छिटो वर्ल्डलिंक मनसँग जोडिएको तार तपाईलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वर्ल्डलिंक।
1: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स मा 100 एम्पियर 150 एम्पियर 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरु सुपथ मूल्यमा तपाईका पुराना इन्भर्टर ब्याट्रीहरुको एक्सचेन्ज सुविधा तपाईका पुराना इन्भर्टर ब्याट्रीहरु ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरु लग्नुहोस् साथै तपाईको इन्भर्टर युपिएसहरु मर्मत समारका लागि सम्झनुहोला।
2: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
4: Join our community on Facebook for the latest updates and all the music you love.
3: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.

0: Morning Tea Time Hits प्रत्येक बुधवार बिहान 7 बजे Hits FM 98.3 MHz मा
1: नमस्कार अनि हार्दिक स्वागत छ तपाई सुन्दै हुनुहुन्छ Hits 98.3 FM
2: हजुर नमस्ते अनि स्वागत छ यो Hits FM 98.3
3: अनि गुड नमस्कार Hits 98.3 FM
4: यो हो Hits 98.3 FM तपाई सँगको सहयात्रा

0: Sheeps FM 98.3 MHz. Your companion. Your companion.
1: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरु कार्यक्रम
2: म्युजिक मज्जा
1: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र केप्स 98.3 एफएम मा
3: Best romantic Hindi song.
4: तुझ में रब दिखता है यारा मैं क्या करूं तुझ में रब दिखता है यारा मैं क्या करूं
3: Every Sunday 9 p.m. and Tuesday 6 p.m.
5: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईसँग 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
6: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्रीरोग समस्या समाधान सेवा
7: सोमबारदेखि शुक्रबार बिहान 7:00 देखि 9 बजे र बेलुका 5:00 देखि 7 बजे अल्ट्रासाउन्ड र ओपीडी सेवा
6: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
5: हलेसी क्लिनिक नारायण तार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
6: फोन नम्बर 4910511 4910511
8: हामीलाई सुन्नुहोस् www.kipsfm.com मार्फत जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको
9: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं
10: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं
9: बालबालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो
10: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ
9: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं
10: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ
9: नेपाल सरकार विज्ञापन बोर्ड
11: अब न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा गाडीहरूका ब्याट्रीहरूको सजिलै एक्सचेन्ज अफर तपाईँको कार भ्यान एसयुभी तथा बाइकको पुरानो ब्याट्रीको अधिकतम रिसेल दामको साथ नयाँ ग्यारेन्टिड ब्याट्रीहरू लग्नुहोस्
12: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
13: What's the secret to success?
14: Simple. Say yes to radio advertising.
13: Your brand, our voice. One message, thousands of listeners.
14: Radio advertising. Affordable, effective, and culturally close.
13: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
15: KIPS FM 98.3 MHz presents Top 20 Bollywood Countdown Show.
16: Every Saturday 10 a.m., Monday 6 p.m. and Friday 2 p.m.
17: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस्. वीकली रोल न्यूज मात्र किप्स एफएम 98.3 मेगाहर्ज मा ट्युन इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे
18: किप्स 98.3 एफएम योर कम्पेनियन
19: केमिकल
20: ऑन किप्स 98.3
21: पॉप एट
19: 98.3
20: Chemical X.

0: best romantic Hindi song. Best romantic Hindi song. Best romantic Hindi songs. Every Sunday 9 p.m. Tuesday 6 p.m. Pehla nasha, pehla khuma. Station Gifts FM 98.3 MHz. Naya pyar hai, naya intezaar.
1: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
1: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
3: समय बितेको पत्तै हुँदैन तर के तपाईको पैसा समयसँगै बढिरहेको छ अब ढिलो नगर्नुहोस् तपाई सुतेको बेलामा पनि तपाईको पैसाले तपाईका लागि काम गर्नेछ मात्र 1000 रुपैयाँबाट एसआईपी सुरु गर्नुहोस् तपाईको थोरै थोरै शेयर लगानीले भोलिको सपना पूरा गर्छ न धेरै जान्न पर्ने झन्झट न बजारको उतार चढावको डर एसआईपीमा थोरै लगानी बजारको फाइदा र भविष्यमा राम्रो प्रतिफल आजै अनलाइन मार्फत वा नजिकको माछा पुष्प बैंक वा क्यापिटलमा सम्पर्क गरी माछा पुष्प एसआईपी योजना सुरु गर्नुहोस्
4: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुन इटा राम्रो होला
5: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
4: किन ए एसी लाइट ब्रिक नै
5: यो हल्का मजबूत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
4: वाह मैले खोजेको जस्तै रहेछ
5: स्ट्रङ लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-3596-9812-3544
6: मोटरसाइकल बैटरी इजी एक्सचेंज ऑफर
7: तपाईको पुरानो मोटरसाइकल ब्याट्रीहरू एक्सचेन्ज गरी नयाँ 48 महिनासम्म वारेन्टी भएका मेन्टेनेन्स फ्री मोटरसाइकल ब्याट्रीहरू लग्नुहोस्
8: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
9: बाबु पानीको बिल तिरिदे
10: ल तिरिदे
11: बाबु बत्तीको बिल तिर्दे है आज
10: ल ल तिरिदे
9: दादा इन्टरनेटको पनि लास्ट दिनु है आज
10: ल त्यो पनि तिर्दे
9: तर सबै कुरा यति छिटै कसरी तिरिस
10: किनकि मसँग हाम्रो पात्र छ
11: हाम्रो पात्र त मसँग पनि छ तर पेमेन्ट
10: कसरी जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ एकैछिनमा पैसा लोड गर्न मिल्छ अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ छैन त गजब अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै

0: the radio station that keeps you cool, alive and entertained. Keeps FM 98.3 MHz, your companion.
1: किप्स 98.3 एफएम मा गजल संसार
2: मुझसे मिलने शमा जलाकर आज महल में आज
1: गजल संसार
2: गुम का खजाना तेरा भी है मेरा भी
3: हर एक शनिवार बिल्की 10 बजे
4: स्वस्थ जीवन सुखी जीवन हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक सधैं तपाईसँग
5: अब शल्यक्रिय बिना पनि उपचार सम्भव छ हलेसी क्लिनिक नारायणटारमा आधुनिक इंटरवेंशनल रेडियोलॉजी सेवा उपलब्ध छ
3: कम दुखाई रगत नबग्ने छिटो र सुरक्षित उपचार नॉन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज बायोप्सी देखि ड्रेनेज सम्म न्यूड्युल देखि क्यान्सर सम्म उन्नत प्रविधिबाट उपचार
5: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
4: अनुभवी चिकित्सक विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक नारायणटार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
5: फोन नम्बर 4910511 4910511 98511709
6: अब
3: आयो अति सुपथ मूल्यमा ट्याक्सी माइक्रोबस डेलिभरी भ्यान पिकअप बस तथा ट्रकका लागि ग्यारेन्टिड ब्याट्रीहरू न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स ब्याट्री सप कुलेश्वरबाट नयाँ ब्याट्री खरिद गर्नुहोस् र पाउनुहोस् हेभी डिस्काउन्ट जुनसुकै ब्रान्डका पुराना ब्याट्री एक्सचेन्ज सुविधा
7: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
8: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि

0: लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: You can dance.
3: You can sing. All you gotta do is
4: just tune in.
3: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.

0: Life-Changing Quotes。मानिसहरूले तपाईंको बारेमा जे सोचे पनि सधैं तपाईं आफ्नै गीत गाउन जारी राख्नुहोस्। सधैं
1: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
2: Join our community on Facebook for the latest updates and all the music you love.
1: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
3: हामीलाई सुन्नुहोस् www.keepsfm.com मार्फत। Just tune in, radio naya generation ko.
0: अब बैटरी शॉप न्यू काठमांडू इलेक्ट्रिक इलेक्ट्रॉनिक्स मा 100 एम्पियर, 150 एम्पियर, 200 एम्पियर का ट्यूबुलर बैटरी हरू सुपथ मूल्य मा तपाईं का पुराना इन्वर्टर बैटरी हरू को एक्सचेंज सुविधा तपाईं का पुराना इन्वर्टर बैटरी हरू ल्याउनु होस् र नया ट्यूबुलर बैटरी हरू लग्नु होस् साथै तपाईं को इन्वर्टर यूपीएस हरू मरम्मत समार का लागि सम्झनु होला
4: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
5: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
5: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
5: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
6: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
0: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
7: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट
0: साथै सुबिसु सुरक्षाले तपाईलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
7: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
6: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
8: 01-42-35-888 98-12-35-888
9: The weekly countdown show of top 10 English numbers with exclusive segments, classic choice, info house, fresh hits and many more. Do tune into weekly 10, weekly 10.
10: Time Sunday 7 p.m., Monday 9 a.m. and Thursday 2 p.m.
9: on Keeps 98.3.

0: Don't change the station. We'll be right back. You are listening to Gips FM 98.3 MHz, your companion. Just tune in.
1: The world's full of tremendous numbers of trends and your busy schedule. Are you missing out trending English hits? If yes, the radio of new generation presents What's Trending. Trending. Just to keep you updated about trending English hits and its information. Every Saturday, 7 a.m. and Thursday, 9 p.m. Only on Kips FM 98.3 MHz. Never miss out being trendy.
2: सौंदर्य स्वास्थ्य र जीवन शैली सम्बन्धी एक विशेष कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफस्टाइल साथमा सुन्नुहोस् नेपाली र हिन्दी सुपरहिट गीतहरू मात्र किप्स एफएम 98.3 मेगाहर्ट्जमा शनिबार बेलुकी 7 बजे र मङ्गलबार बिहान 7 बजे Listen to your favorite classic English songs only on English Retro Numbers. English Retro Numbers every Monday 9 p.m. and Wednesday 9 a.m. Station Gips FM 98.3 MHz.
3: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो
4: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस गरौं कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं
3: बेचबिखन र ओसार पसारबाट बचौं सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं
5: नेपाल सरकार विज्ञापन बोर्ड
6: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला
7: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
8: What's the secret to success?
9: Simple. Say yes to radio advertising.
8: Your brand, our voice. One message, thousands of listeners.
9: Radio advertising. Affordable, effective, and culturally close.
8: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
2: Classic Hindi pop time.
10: Chalne lagi hai hawaein, saagar bhi lehraaye.
2: Classic Hindi pop time at Kips FM 98.3.

0: छोडेर जानेलाई भइगो नि जम तर के र जाने
1: Keeps unplugged
0: अस्त मोडमा नहीं
1: नेपाली आर्टिस्ट सिंगर्सहरुका अनप्लग्ड गीतहरु सुन्न नछुट्याउनु होला हरेक आइतबार मध्याह्न 12 बजे र शनिबार दिउँसो 4 बजे

0: पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका तपाईँ हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा कार्यक्रम प्रत्येक दिन दिउँसो एक बजेदेखि दुई बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा
1: किप्स 98.3
2: एफएम 3 in 1
3: from the movie Khiladi.

0: Waves FM 98.2 MHz. You're
1: समय बितेको पत्तै हुँदैन, तर के तपाईको पैसा समयसँगै बढिरहेको छ? अब ढिलो नगर्नुहोस्, तपाईँ सुतेको बेलामा पनि तपाईँको पैसाले तपाईँका लागि काम गर्नेछ। मात्र 1,000 रुपियाँबाट एसआइपी सुरु गर्नुहोस्। तपाईँको थोरै थोरै सेयर लगानीले भोलिको सपना पुरा गर्छ। न धेरै जान्नु पर्ने झन्झट, न बजारको उतार चढावको डर। एसआइपीमा थोरै लगानी, बजारको फाइदा र भविष्यमा राम्रो प्रतिफल। आजै अनलाइन मार्फत वा नजिकको माछा पुष्प बैङ्क वा क्यापिटलमा सम्पर्क गरी माछा पुष्प एसआइपी योजना सुरु गर्नुहोस्।
2: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुनै इटा राम्रो होला?
3: अरू होइन, एएसी लाइट ब्रिक नै रोज्नुहोस्।
2: किन एएसी लाइट ब्रिक नै?
3: यो हल्का, मजबुत र ठुलो आकारको हुन्छ, जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ। त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो, जाडोमा न्यानो राख्छ।
2: वाह, मैले खोजेको जस्तो रहेछ।
3: स्ट्रङ, लाइट एन्ड स्मार्ट एएसी लाइट ब्रिक फ्याक्ट्री, मलिकु, धादिङ। फोन 01-591-3596-98-012-35-444।
4: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable, sealed, maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics. Kulishwar, Kathmandu. Contact number 530-2678. 530-2678.
5: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ। उफ,
6: के भयो बोलादै, के गुनगुनाइरहेको?
5: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
6: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
5: यति सजिलै?
6: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।
7: अब न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा गाडीहरूका ब्याट्रीहरूको सजिलै एक्सचेन्ज अफर। तपाईँको कार, भ्यान, एसयुभी तथा बाइकको पुरानो ब्याट्रीको अधिकतम रिसेल दामको साथ नयाँ ग्यारेन्टिड ब्याट्रीहरू लग्नुहोस्।
8: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 530-2678, 530-2678। लोकेसनको लागि गुगल गर्नुहोस्, ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
9: What's the secret to success?
10: Simple. Say yes to radio advertising.
9: Your brand, our voice. One message, thousands of listeners.
10: Radio advertising. Affordable, effective, and culturally close.
9: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
11: It's 98.3 FM, your companion.
12: History of Dokken. History of Dokken.
13: Narrated by Nijal.

0: यो हो किप्स 98.3 एफएम तपाईं सँगको सहयात्रा
1: Epson M series printers primarily for crisp quality black and white prints at a cost of 25 paise per page up to 8000 pages with initial ink consuming just 12 watts of power 45 times lesser than laser printers and a 1-year warranty for 50,000 prints
2: printers don't come better these days for your office backup mercantile office systems darbar marg
3: New Kathmandu Electric Electronics Ekai Chhanamuni UPS Inverter Solar Uplabdha Yes Power Supply Solution House Ma Tapaiko Ghar Office Ka Lagi Upyukta Certified Saman Haru Uplabdha Garaincha Solar Host Wa Hybrid System Best Price Deal Ra Consultation Ko Lagi Ek Bishwasilo Naam
4: Samparka Battery Shop New Kathmandu Electric Electronics Kuleshwar Kathmandu Phone Number 530-2678 530-2678 Location ko lagi Google garnu hos Battery Shop New Kathmandu Electric Electronics
5: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
6: इन्ट्रोड्युसिङ वाईफाई 6 विथ सुबिसु सुरक्षा
7: वाईफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट
6: साथै सुबिसु सुरक्षाले तपाईलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
7: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
8: सुबिसु छिटो पनि सुरक्षित पनि
9: थप जानकारी तथा बुकिङका लागि
10: 0142538888 9802588888

0: Life-Changing Quotes. आरती उपदेश र औषधि मीठो हुन्न.
1: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
1: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
3: मोटरसाइकल ब्याट्री इजी एक्सचेन्ज अफर.
0: तपाईँको पुरानो मोटरसाइकल ब्याट्रीहरू एक्सचेन्ज गरी नयाँ 48 महिनासम्म वारेन्टी भएका मेन्टेनेन्स फ्री मोटरसाइकल ब्याट्रीहरू लग्नुहोस्.
4: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ. फोन नम्बर 5302678 5302678. लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स.
5: हामीलाई सुन्नुहोस् www.kipsfm.com मार्फत. जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको.

0: प्रेसको साथ अब नेपालभरि 14,000 भन्दा बढी हटस्पटहरूमा फ्री इन्टरनेटको मजा लिनुहोस्। Connect to my WorldLink and always stay connected wherever you are.
1: केही नौलो
2: रोचक
1: अनि अचम्म लाग्ने तथ्यहरू किप्स 98.3 FM मा कार्यक्रम रेडियोमा रोचक रेडियोमा रोचक
2: हरेक सोमबार बिहान 7 बजेदेखि 8 बजेसम्म र बुधबार बेलुकी 8 देखि 9 बजेसम्म सुन्न नभुल्नुहोला मात्र किप्स 98.3 FM मा।

0: Don't change the station. We'll be right back. You are listening to Kips FM 98.3 MHz, your companion. Just tune in.
1: सौंदर्य स्वास्थ्य र जीवन शैली संबंधी एक विशेष कार्यक्रम ब्यूटी हेल्थ एंड लाइफस्टाइल साथ में सुन्नुहोस् नेपाली र हिंदी सुपरहिट गीतहरू मात्र किप्स एफएम 98.3 मेगाहर्ट्ज मा शनिबार बेलुकी 7 बजे र मंगलबार बिहान 7 बजे
2: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईसँग 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
1: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्रीरोग समस्या समाधान सेवा
3: सोमबारदेखि शुक्रबार बिहान 7 देखि 9 बजे र बेलुका 5 देखि 7 बजे अल्ट्रासाउन्ड र ओपीडी सेवा
1: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
2: हलेसी क्लिनिक नारायण तार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
1: फोन नम्बर 4910511 4910511 9851170939 9851170939
4: Stay connected with your favorite station, Kips FM 98.3 MHz.
5: Join our community on Facebook for the latest updates and all the music you love.
4: And don't stop there, follow us on Instagram and TikTok too. Search Kips FM 98.3 MHz and hit that follow button today.
6: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable sealed maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 530-2678, 530-2678.
7: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
8: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
9: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट
8: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
9: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
7: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
1: 01-42-35-888 98-12-35-888
10: You can dance.
11: You can sing. All you gotta do is
4: just tune in.
0: Kips FM 98.3 MHz, your companion. The radio of new generation.
12: What's the secret to success?
5: Simple. Say yes to radio advertising.
12: Your brand, our voice. One message, thousands of listeners.
5: Radio advertising. Affordable, effective, and culturally close.
12: Say yes to radio advertising, where every word makes an impact. Kips FM 98.3 MHz. Contact 567-3114. 567-3114.
13: Motorcycle battery, easy exchange offer.
14: तपाईको पुरानो मोटरसाइकल ब्याट्रीहरू एक्सचेन्ज गरी नयाँ 48 महिनासम्म वारेन्टी भएका मेन्टेनेन्स फ्री मोटरसाइकल ब्याट्रीहरू लग्नुहोस्
15: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 530-2678 530-2678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
16: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाईँ हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा कार्यक्रम
17: भन्ज्याङ चौतारी
16: प्रत्येक दिन दिउँसो एक बजेदेखि दुई बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा
18: क्योंकि तुम ही हो अब तुम ही हो जिंदगी अब
19: बेस्ट रोमांटिक हिंदी सॉन्ग रोमांटिक हिंदी सॉन्ग
18: दिल दिया गल्ला करांगे नाल नाल
19: बेस्ट रोमांटिक हिंदी सॉन्ग एवरी संडे 9 पीएम ट्यूसडे 6 पीएम
18: पहला नशा पहला खुमार
19: स्टेशन गिव्स एफएम 98.3 मेगाहर्ट्ज
18: नया प्यार
20: Yoho Kips FM 98.3 megahertz.
21: Touch me. Stop. Rewind. Rewind. Volume.

0: This is Hits 98.3 FM, your companion.
1: Classic Hindi pop time.

0: 20 वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वेल्डिङ मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वेल्डिङ।
1: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर, 150 एम्पियर, 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मरमत समारका लागि सम्झनुहोला।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
4: लो, किन नि, के भयो, सन्चो भएन?
3: होइन, यतिकै जानै मन लागेन।
4: यतिकै पनि हुन्छ?
3: मैले साइन्सको कन्ठै गर्न सकिन, सरले कुट्नुहुन्छ।
4: ए, कुरा त्यस्तो पो, ल हिँड, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
5: नमस्ते, कति कामले पाल्नु भयो?
4: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
5: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
3: हस् म्याडम।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: The world's full of tremendous numbers of trends and your busy schedule. Are you missing out trending English hits? If yes, the radio of new generation presents What's Trending. Trending. Just to keep you updated about trending English hits and its information. Every Saturday, 7 a.m. and Thursday, 9 p.m. Only on KIPS FM 98.3 MHz. Never miss out being trendy.
8: The radio station that keeps you cool, alive and entertained. KIPS FM 98.3 MHz. Your companion.
9: Touch me. Stop! Rewind. Rewind. Bollywood.

Life-changing quotes. अरुलाई घृणा गरेर म आफ्नो आत्मालाई संकुचित र नीच बनाउँदिन। यो भनाई हो बुकर टी वाशिंगटन को।

0: स्वस्थ जीवन सुखी जीवन
1: हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक सधैं तपाईं सँग
2: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ हलेसी क्लिनिक नारायण टारमा आधुनिक इन्टरभेन्सनल रेडियोलोजी सेवा उपलब्ध छ
3: कम दुखाई रगत नबग्ने छिटो र सुरक्षित उपचार नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज बायोप्सीदेखि डेनिससम्म न्युरुलदेखि क्यान्सरसम्म उन्नत प्रविधिबाट उपचार
2: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस भेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
4: अनुभवी चिकित्सक विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक नारायण टार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
2: फोन नम्बर 4910511 4910511 9851170939 9851170939
5: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable sealed maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 530-2678, 530-2678.
6: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुन इटा राम्रो होला
7: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
6: किन ए एसी लाइट ब्रिक नै
7: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
6: वाह मैले खोजेको जस्तै रहेछ
7: स्ट्रङ लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01591353998 98012345

0: radio station that keeps you cool, keeps you alive, and keeps you entertained. KIPPS FM 98.3 MHz. Just tune in.
1: Are you ready to turn up the volume and rock out like never before?
2: From Led Zeppelin to AC/DC, from Queen to the Rolling Stones, and from Guns N' Roses to Nirvana, we've got the ultimate playlist of rock greatness.
1: Join us as we journey through the decades of rock and roll, featuring the timeless classics that still get your heart pounding and your fists pumping.
2: Don't miss a beat. Mark your calendars and set your alarms, because it's time to rock out with the best.
1: Rock Fever, every Friday 9 a.m. and every Thursday 7 p.m.
2: Radio station, KIPPS FM 98.3 MHz.
3: Wake me up when September ends.
4: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् वीकली रोल न्यूज मात्र KIPPS FM 98.3 मेगाहर्जमा ट्युन इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे
5: Stay connected with your favorite station, KIPPS FM 98.3 MHz.
6: Join our community on Facebook for the latest updates and all the music you love.
5: And don't stop there. Follow us on Instagram and TikTok too. Search KIPPS FM 98.3 MHz and hit that follow button today.
7: समय बितेको पत्तै हुँदैन तर के तपाईको पैसा समयसँगै बढिरहेको छ अब ढिलो नगर्नुहोस् तपाई सुतेको बेलामा पनि तपाईको पैसाले तपाईका लागि काम गर्नेछ मात्र 1000 रुपैयाँबाट एसआईपी सुरु गर्नुहोस् तपाईको थोरै थोरै शेयर लगानीले भोलिको सपना पूरा गर्छ न धेरै जान्नु पर्ने झन्झट न बजारको उतार चढावको डर एसआईपी मा थोरै लगानी बजारको फाइदा र भविष्यमा राम्रो प्रतिफल आजै अनलाइन मार्फत वा नजिकको माछा पुस्र बैंक वा क्यापिटल मा सम्पर्क गरी माछा पुस्र एसआईपी योजना सुरु गर्नुहोस्
8: अब न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा गाडीहरुका ब्याट्रीहरुको सजिलै एक्सचेन्ज अफर तपाईको कार भ्यान एसयूवी तथा बाइकको पुरानो ब्याट्रीको अधिकतम रिसेल दामको साथ नयाँ ग्यारेन्टीड ब्याट्रीहरु लग्नुहोस्
9: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
10: What's the secret to success?
6: Simple. Say yes to radio advertising.
10: Your brand, our voice. One message, thousands of listeners.
6: Radio advertising. Affordable, effective, and culturally close.
10: Say yes to radio advertising where every word makes an impact. KIPPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
11: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ उद्योग व्यापार व्यवसाय सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन् यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
12: नेपाल सरकार विज्ञापन बोर्ड

0: साथ अब नेपाल भरी 14,000 भन्दा बढी हटस्पटहरुमा फ्री इन्टरनेट को मजा लिनुहोस्।
1: अब लाइफ इज अलवेज ऑन जहाँ पनि खुरु खुरु
0: कनेक्ट टु माय वर्ल्ड लिंक एंड ऑलवेज स्टे कनेक्टेड व्हेयरएवर यू आर।
2: केही नौलो
3: रोचक
2: अनि अचम्म लाग्ने तथ्यहरु किप्स 98.3 एफएम मा कार्यक्रम रेडियोमा रोचक रेडियोमा रोचक
3: हरेक सोमबार बिहान 7 बजेदेखि 8 बजेसम्म र बुधबार बेलुकी 8 देखि 9 बजेसम्म सुन्न नभुल्नुहोला मात्र किप्स 98.3 एफएम मा।
4: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् वीकली रोल न्यूज मात्र किप्स एफएम 98.3 मेगाहर्जमा। ट्युन इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे।
5: तपाईँ सुन्दै हुनुहुन्छ
6: Kips 98.3 FM, your companion.
7: Enjoy the cover version of your favorite songs. Cover Mania at 98.3. Cover Mania at 98.3.

0: Life-Changing Quotes. असफलता भनेको त्यस्तो मसला हो जसले सफलतामा स्वाद भर्छ।
1: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाईँ हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा कार्यक्रम भन्ज्याङ चौतारी प्रत्येक दिन दिउँसो 1 बजेदेखि 2 बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा।
2: Enjoy the cover version of your favorite songs. Cover Mania at 98.3. Cover Mania at 98.3.
3: Every Monday 5 p.m. and Friday 8 p.m.
4: Stay connected with your favorite station, Keeps FM 98.3 megahertz.
5: Join our community on Facebook for the latest updates and all the music you love.
4: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
6: You can dance.
7: You can sing. All you gotta do is
8: just tune in.
9: Keeps FM 98.3 megahertz, your companion.
10: The radio of new generation.
11: काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स एकै छानामुनि युपिएस इन्भर्टर सोलर उपलब्ध। यस पावर सप्लाई सोल्युसन हाउसमा तपाईँको घर अफिसका लागि उपयुक्त सर्टिफाइड सामानहरू उपलब्ध गराइन्छ। सोलर होस्ट वा हाइब्रिड सिस्टम, बेस्ट प्राइस डिल र कन्सल्टेसनको लागि एक विश्वासिलो नाम।
12: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
13: What's the secret to success?
5: Simple. Say yes to radio advertising.
13: Your brand, our voice. One message, thousands of listeners.
5: Radio advertising. Affordable, effective, and culturally close.
13: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
14: हामीलाई सुन्नुहोस् www.keepsfm.com मार्फत। Just tune in, radio naya generation ko.
15: Motorcycle battery easy exchange offer.
16: तपाईको पुरानो मोटरसाइकल ब्याट्रीहरू एक्सचेन्ज गरी नयाँ 48 महिनासम्म वारेन्टी भएका मेन्टेनेन्स फ्री मोटरसाइकल ब्याट्रीहरू लग्नुहोस्।
12: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
17: History of rock.
18: Here I am. Rock you like a hurricane.
19: Monday 3 p.m. Only on Keeps FM 98.3 megahertz, your companion.
17: Keeps FM 98.3 megahertz presents Top 20 Bollywood Countdown Show.
1: Every Saturday 10 a.m., Monday 6 p.m. and Friday 2 p.m.
20: Pure ek ghanta tinota movies ka super hit geet haru.
17: 3 in 1.
21: Every Saturday 9 a.m. and Thursday 6 p.m.

0: तपाईं सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले साँझको 6 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
0: KIPS FM 98.3 MHz presents Top 20 Bollywood Countdown Show.

0: number 18. Movie.
1: दो दीवाने शहर में.
0: Song.
1: आसमा आसमा.

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वर्ल्डलिङ्क
1: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
1: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
3: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियरका ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला
4: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स

0: बिहीबार दिउँसो 3 बजे, शनिबार साँझ 5 बजे
1: मात्र किप्स एफएम 98.3 मेगाहर्ट्जमा।
2: मेरो मन छैन बसमा, तिमीलाई 10 दिन्छु 10 मा, केलाई गरिराको प्रश्न, फसे फसे फसे तिम्रो जवानीमा मस्त।
3: तपाईँ सुन्दै हुनुहुन्छ
4: के
5: KIPS 98.3 FM, your companion.
6: KIPS FM 98.3 MHz presents Top 20 Bollywood Countdown Show.

0: number 10.
1: मूवी
2: पति पत्नी और वो दो
1: सॉन्ग
2: रूप दी रानी

0: best romantic Hindi song. Best romantic Hindi song. Best romantic Hindi songs. Every Sunday 9 p.m. Tuesday 6 p.m. Pehla nasha, pehla khuma. Station Gifts FM 98.3 MHz. Naya pyar hai, naya intezaar.
1: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
1: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
3: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईसँग
4: 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
5: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्रीरोग समस्या समाधान सेवा
6: सोमबारदेखि शुक्रबार बिहान 7 देखि 9 बजे र बेलुका 5 देखि 7 बजे अल्ट्रासाउन्ड र ओपीडी सेवा
5: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
7: हलेसी क्लिनिक नारायणटार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
5: फोन नम्बर 4910511 4910511 9851170939
8: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुनै एटा राम्रो होला
9: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
8: किन ए एसी लाइट ब्रिक नै
9: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
8: वाह मैले खोजेको जस्तै रहेछ
9: स्ट्रङ लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-3596 98-012-35-444
10: You can dance.
11: You can sing. All you gotta do is
12: just tune in.
11: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
13: Babu, pani ko bill tiri de lo.
14: La, tiri de.
15: Babu, batti ko bill tiri de aaja.
14: La, la, tiri de.
13: Dada, internet ko pani last dino hai aaja.
14: La. त्यो पनि तिर्दे
13: तर सबै कुरा यति छिटै कसरी तिरिस
14: किनकि मसँग हाम्रो पात्र छ
15: हाम्रो पात्र त मसँग पनि छ तर पेमेन्ट कसरी
14: जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ एकैछिनमा पैसा लोड गर्न मिल्छ अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ छैन त गजब अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै
16: मन्जु तिमी त विदेश जान लाग्यौ रे हो दिदी त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन अहिले त घर चलाउन साह्रै गाह्रो भयो विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी
17: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई तिमी पनि विचार गर है विचार गर जाने नै भए बुझेर मात्र जाऊ
16: खै के गर्ने गर्ने दिदी
18: रोजगारीको लागि उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ
19: नेपाल सरकार विज्ञापन बोर्ड
20: अब आयो अति सुपथ मूल्यमा ट्याक्सी माइक्रोबस डेलिभरी भ्यान पिकअप बस तथा ट्रकका लागि ग्यारेन्टिड ब्याट्रीहरू न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स ब्याट्री सप कुलेश्वरबाट नयाँ ब्याट्री खरिद गर्नुहोस् र पाउनुहोस् हेभी डिस्काउन्ट र जुनसुकै ब्रान्डका पुराना ब्याट्री एक्सचेन्ज सुविधा
0: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
21: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
22: Join our community on Facebook for the latest updates and all the music you love.
21: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
23: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरू कार्यक्रम
24: म्युजिक मजा
23: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र केप्स 98.3 एफएम मा
25: This is Kips 98.3 FM, your companion.
26: Kips FM 98.3 MHz presents Top 20 Bollywood Countdown Show.

0: number 7.
1: मूवी
2: पति पत्नी और वो दो
1: सॉन्ग
2: दिल वाले चोर।

0: Life-changing quotes. मानिस को सबै भन्दा असल साथी उसका दस औला हुन्। यो भनाई हो रॉबर्ट कॉलियर को।
1: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् वीकली रोल न्यूज मात्र किप्स एफएम 98.3 मेगाहर्जमा। ट्युन इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे।
2: लिसन टु योर फेभरेट क्लासिक इङ्ग्लिश सङ्ग्स only on English Retro Numbers. English Retro Numbers every Monday 9 p.m. and Wednesday 9 a.m. Station KIPPS FM 98.3 MHz.
3: समय बितेको पत्तै हुँदैन, तर के तपाईको पैसा समयसँगै बढिरहेको छ? अब ढिलो नगर्नुहोस्, तपाईँ सुतेको बेलामा पनि तपाईँको पैसाले तपाईँका लागि काम गर्नेछ। मात्र 1,000 रुपियाँबाट एसआइपी सुरु गर्नुहोस्। तपाईँको थोरै थोरै सेयर लगानीले भोलिको सपना पुरा गर्छ। न धेरै जान्नु पर्ने झन्झट, न बजारको उतार चढावको डर। एसआइपीमा थोरै लगानी, बजारको फाइदा र भविष्यमा राम्रो प्रतिफल। आजै अनलाइन मार्फत वा नजिकको माछा पुस्र बैङ्क वा क्यापिटलमा सम्पर्क गरी माछा पुस्र एसआइपी योजना शुरू गर्नुहोस्।
4: मोटरसाइकल ब्याट्री इजी एक्सचेन्ज अफर।
5: तपाईँको पुरानो मोटरसाइकल ब्याट्रीहरू एक्सचेन्ज गरी नयाँ 48 महिनासम्म वारेन्टी भएका मेन्टेनेन्स फ्री मोटरसाइकल ब्याट्रीहरू लग्नुहोस्।
6: सम्पर्क ब्याट्री शप न्यु काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यु काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
7: हामीलाई सुन्नुहोस् www.kipsfm.com मार्फत। जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको
8: What's the secret to success?
9: Simple. Say yes to radio advertising.
8: Your brand, our voice. One message, thousands of listeners.
9: Radio advertising. Affordable, effective, and culturally close.
8: Say yes to radio advertising where every word makes an impact. KIPPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
10: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
11: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
12: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट।
11: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
12: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
10: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
13: 01-42-35-888 98-32-35-888।
14: The weekly countdown show of top 10 English numbers with exclusive segments, classic choice, info house, fresh hits and many more. Do tune into weekly 10, weekly 10.
15: Time Sunday 7 p.m. Monday 9 a.m. and Thursday 2 p.m.
14: on KIPPS 98.3 FM.

0: Uh-uh, don't change the station. We'll be right back. You are listening to Gibbs FM, 98.3 MHz, your companion. Just tune in.
1: Listen to your favorite classic English songs only on English Retro Numbers. English Retro Numbers every Monday 9 p.m. and Wednesday 9 a.m. Station Gibbs FM 98.3 MHz.
2: What's the secret to success?
3: Simple. Say yes to radio advertising.
2: Your brand, our voice. One message, thousands of listeners.
3: Radio advertising. Affordable, effective, and culturally close.
2: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
4: स्वस्थ जीवन सुखी जीवन हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक सधैं तपाईसँग
5: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ हलेसी क्लिनिक नारायणटारमा आधुनिक इंटरवेंशनल रेडियोलॉजी सेवा उपलब्ध छ
6: कम दुखाई रगत नबग्ने छिटो र सुरक्षित उपचार नॉन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज बायोप्सी देखि ड्रेनेज सम्म न्यूड्युल देखि क्यान्सर सम्म उन्नत प्रविधिबाट उपचार
5: खुशीको खबर हरेक आइतबार फलिसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेगर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
7: अनुभवी चिकित्सक विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक नारायणटार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
5: फोन नम्बर 4910511 4910511 9851170939
8: आज त धारामा कति धेरै धमिलो पानी आएछ है
9: अब वर्षा लाग्न थाल्यो यस्तो पानीले त झाडा पखाला आउँ हैजा टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि
8: हैन छोरी यो शुद्धिकरण भनेको चाहिँ के रहेछ
9: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका त्यति मात्र होइन पानी राख्ने भाँडो सफा हुनुपर्छ खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि
10: नेपाल सरकार विज्ञापन बोर्ड
11: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला
12: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स

0: बिहीबार दिउँसो 3 बजे शनिबार साँझ 5 बजे
1: मात्र किप्स एफएम 98.3 मेगाहर्ट्ज मा
2: मेरो मन छैन बसमा तिमीलाई 10 दिन्छु 10 मा केलाई गरिराको प्रश्न फसे फसे फसे तिम्रो जवानीमा मस्त
3: किप्स 98.3 एफएम योर कम्पानियन
4: दिस इज इंग्लिश नॉनस्टॉप हिट्स on Kips 98.3 FM.

0: like you did mine.
1: This is English Non-Stop Hits on Tips 98.3 FM.

0: The Vine Sunde Hununsa, Kips FM, 98.3 MHz, your companion.
1: Kips, time check.
2: अहिले बेलुकीको 8 बजेको छ.
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Kips 98.3 FM, your companion, your companion, your companion.
6: साताभरि घटेका विश्वका प्रमुख गतिविधिहरूको कार्यक्रम वीकली वर्ल्ड न्यूज, वीकली वर्ल्ड न्यूज, वीकली वर्ल्ड न्यूज.
7: हेलो नमस्कार, तपाईँलाई स्वागत छ कार्यक्रम विकली वर्ल्ड न्यूजमा. किप्स एफएम 98.3 यो कम्पेनियन ट्युन इन गर्दै हुनुहुन्छ. द रेडियो अफ न्यू जेनेरेसन, द स्टेसन दट अलवेज किप्स यु कुल, किप्स यु अलाइभ, किप्स यु इन्टेन. कार्यक्रम विकली वर्ल्ड न्यूजमा तपाईँले गत हप्ता घटेका विश्व घटनाहरू सुन सक्नुहुन्छ, साथमा नेपाली गीत सङ्गीतहरू इन्जोय गर्न सक्नुहुन्छ. फलो गर्नुहोला हामीलाई इन्स्टाग्राम, फेसबुक अनि टिकटकमा. आइडी रहेको छ किप्स एफएम 98.3 मेगाहर्ज. र तपाईँको साथमा छु म निजल. वर्ल्ड वाइड किप्स एफएम .com सुन सक्नुहुन्छ. र अहिले भने चाहिँ हामी लाग्दैछ पहिलो साङ्गीतिक कोसेलीतर्फ. गीत भनिरहेको छ अनमोल गुरुङको आवाजमा चार कदम.

श्रोता मित्र, कार्यक्रम विकली वर्लिन्समा पहिलो साङ्गीतिक कोसेलीपछि फेरि पनि स्वागत हुन चाहन्छु। स्टेशन किप्स एफएम 98.3 यो कम्पेनियन, तपाईँ ट्युन इन गर्दै हुनुहुन्छ, म निजोल छु तपाईँको साथमा। अहिले पनि कार्यक्रममा लागौँ। पहिलो न्युजतर्फ न्युज रहेको छ, चीन अमेरिका एआई सम्वादले बढायो अन्तर्राष्ट्रिय चासो। चीन र अमेरिका बीच कृत्रिम बुद्धिमत्ता एआई सम्बन्धी विषयमा सरकारी स्तरमा संवाद गर्ने सहमति भएको छ। चिनिया सरकारी समाचार संस्थाका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हालैको चीन भ्रमणका क्रममा दुवै देशका शीर्ष नेतृत्व बीच कृत्रिम बुद्धिमत्ताको विकास, उपयोग तथा यसको उचित व्यवस्थाबारे सौहार्दपूर्ण र रचनात्मक छलफल भएको थियो। उक्त छलफलले भविष्यमा दुई देशबीच यस महत्वपूर्ण प्रविधि क्षेत्रमा सहकार्यलाई अझ सुदृढ बनाउन सक्ने संकेत दिएको छ। चिनिया विदेश मन्त्रालयका प्रवक्ताले नियमित पत्रकार सम्मेलनमा जानकारी दिँदै चीन र अमेरिका विश्वका अग्रणी कृत्रिम बुद्धिमत्ता शक्तिहरू भएकाले यस प्रविधिको जिम्मेवार विकास र व्यवस्थापनमा सहकार्य अत्यन्त आवश्यक रहेको बताए। उनका अनुसार कृत्रिम बुद्धिमत्ता केवल प्रविधिगत प्रगतिको विषय मात्र नभई मानव सभ्यताको समग्र उन्नति, विश्वव्यापी शासन प्रणाली र अन्तर्राष्ट्रिय समुदायको साझा हितसँग सम्बन्धित महत्वपूर्ण क्षेत्र हो। उहाँले दुवै देशले मिलेर कृत्रिम बुद्धिमत्ताको सुरक्षित, पारदर्शी र लाभदायक प्रयोग सुनिश्चित गर्नुपर्नेमा जोड़ दिए। साथै यस्तो संवादले अन्तर्राष्ट्रिय स्तरमा कृत्रिम बुद्धिमत्ता सम्बन्धी साझा समझदारी र मान्यता विकास गर्न मदत पुग्ने अपेक्षा गरिएको छ। यस पहललाई कृत्रिम बुद्धिमत्ताको जिम्मेवार विकासतर्फको महत्वपूर्ण र सकारात्मक कदमका रूपमा हेरिएको छ। यस्तै यसको सम्भावित जोखिम न्यूनीकरण गर्दै मानव हितमा यसको अधिकतम उपयोग सुनिश्चित गर्न योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ। हजुर, कार्यक्रम विकली वर्ल्ड न्युज सुन्दै हुनुहुन्छ र विकली वर्ल्ड न्युजमा हामी गीततर्फ लाग्छौँ। गीत रहेको छ अलमोर। यस्तो संवादले अन्तर्राष्ट्रिय स्तरमा कृत्रिम बुद्धिमत्ता सम्बन्धी साझा समझदारी र मान्यता विकास गर्न मदत पुग्ने अपेक्षा गरिएको छ। यस पहललाई कृत्रिम बुद्धिमत्ताको जिम्मेवार विकासतर्फको महत्वपूर्ण र सकारात्मक कदमका रूपमा हेरिएको छ। यस्तै यसको सम्भावित जोखिम न्यूनीकरण गर्दै मानव हितमा यसको अधिकतम उपयोग सुनिश्चित गर्न योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ। हजुर, कार्यक्रम विकली वर्ल्ड न्युज सुन्दै हुनुहुन्छ र विकली वर्ल्ड न्युजमा हामी गीततर्फ लाग्छौँ। गीत रहेको छ अलमोडा राणा अनि विद्या तिवारीको आवाजमा, दिल की टुक्री।

श्रोता मित्र, कार्यक्रम विकली वलिसमा अर्को न्यूजतर्फ लागो न्यूज रहेको छ। इरान र पाकिस्तानबाट अफगानीहरूको फिर्ती तीव्र प्रतिवेदन। संयुक्त राष्ट्र संघले सन् 2026 को अन्त्यसम्म करिब 30 लाख अफगानी नागरिक स्वदेश फर्किने अनुमान गरेको छ। फर्किनेहरूमध्ये आधा भन्दा बढी महिला र बाल बालिका रहने प्रतिवेदनमा उल्लेख गरिएको छ। सन् 2023 को सेप्टेम्बर यता करिब 59 लाख अफगानी नागरिक छिमेकी देश इरान र पाकिस्तानबाट अफगानिस्तान फर्किसकेका छन्। यो संख्या अफगानिस्तानको कुल जनसंख्याको करिब 10-12% मानिन्छ। प्रतिवेदन अनुसार सन् 2026 को पहिलो 4 महिनामै करिब 6 लाख अफगानी इरान र पाकिस्तानबाट फर्किएका छन्। आगामी 8 महिनामा इरानबाट 17 लाख र पाकिस्तानबाट 11 लाख नागरिक फर्किने अनुमान गरिएको छ। फर्किने अधिकांश नागरिक दक्ष कामदार रहेका छन्। उनीहरू धेरै जसो छिमेकी देशमै जन्मिएका वा लामो समयदेखि आफ्नो समुदायभन्दा टाढा बस्दै आएका कारण आफ्ना मूल समुदायसँग कमजोर सम्बन्ध रहेको बताइएको छ। संयुक्त राष्ट्र संघका मानवीय संयोजक ताजुद्दिन आयोवाले फर्किनेहरूमध्ये आधा भन्दा बढी महिला र बालबालिका भएकाले उनीहरू सबैभन्दा जोखिममा रहेको बताए। संयुक्त राष्ट्र संघ र विभिन्न गैर सरकारी संस्थाहरूले इरान र पाकिस्तानसँगका मुख्य सीमा नाकामा तत्काल राहत तथा उद्धार सहयोगका लागि 10 करोड डलर भन्दा बढी सहायता आवश्यक रहेको बताएका छन्। प्रतिवेदनमा पुनस्थापनाका लागि करिब 42 करोड डलर आवश्यक पर्ने उल्लेख गरिएको छ। साथै मानवीय सहायता रकममा ठूलो गिरावट आएको भन्दै सन् 2024 1.62 अर्ब डलर रहेको सहायता सन् 2025 घटेर 91 करोड डलरमा पुगेको जनाइएको छ। हजुर, विकली वर्ल्ड न्यूजमा नेक्स्ट सङ तर्फ लागौ र सङ रहेको छ तिमी नाचन बाई वन्दन शेर्पा।

0: Yoho Kips FM 98.3 MHz.
1: Are you ready to turn up the volume and rock out like never before?
2: From Led Zeppelin to AC/DC, from Queen to the Rolling Stones, and from Guns N' Roses to Nirvana, we've got the ultimate playlist of rock greatness.
1: Join us as we journey through the decades of rock and roll, featuring the timeless classics that still get your heart pounding and your fists pumping.
2: Don't miss a beat. Mark your calendars and set your alarms, because it's time to rock out with the best.
1: Rock Fever. Every Friday 9 a.m. and every Thursday 7 p.m.
2: Radio station Kips FM 98.3 MHz.
3: Wake me up when September ends.
4: स्वस्थ जीवन, सुखी जीवन, हलेसी क्लिनिक सधैं तपाईसँग. 15 वर्षभन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा.
5: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा, महिला स्वास्थ्य, निसन्तानपन, स्त्री रोग समस्या समाधान सेवा.
6: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा.
5: खुसीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस भेन, पाठेघर, स्तन र थायराइडको निशुल्क स्क्रिनिङ. मौकाको फाइदा उठाउनुहोस्।
7: हलेसी क्लिनिक, नारायण टार, काठमाडौँ, तपाईँको स्वास्थ्यको सच्चा साथी.
5: फोन नम्बर 4910511, 4910511, 9851170939, 9851170939.
8: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुनै एटा राम्रो होला?
9: अरु होइन, ए एसी लाइट ब्रिक नै रोज्नुहोस्.
8: किन ए एसी लाइट ब्रिक नै?
9: यो हल्का मजबुत र ठुलो आकारको हुन्छ, जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ. त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ.
8: वाह, मैले खोजेको जस्तो रहेछ.
9: स्ट्रङ, लाइट एन्ड स्मार्ट एसी लाइट ब्रिक फ्याक्ट्री, मलिखु, धादिङ. फोन 01-591-3596, 98-12-35-444.
10: What's the secret to success?
11: Simple. Say yes to radio advertising.
10: Your brand, our voice. One message, thousands of listeners.
11: Radio advertising. Affordable, effective, and culturally close.
10: Say yes to radio advertising, where every word makes an impact. Kips FM 98.3 MHz. Contact 567-3114. 567-3114.
12: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित.
13: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा.
14: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट.
13: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित.
14: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ.
15: सुबिसु, छिटो पनि सुरक्षित पनि. थप जानकारी तथा बुकिङका लागि
5: 01-42-35-888, 98-12-35-888.
1: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable, sealed, maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics. Kulishwar, Kathmandu. Contact number 530-2678. 530-2678.
16: Babu, पानीको बिल तिरिदे ल.
17: ल तिरिदे.
18: बाबु, बत्तीको बिल तिरिदे आज.
17: ल ल तिरिदे.
16: दादा, इन्टरनेटको पनि लास्ट दिनु है आज.
17: ल त्यो पनि तिरिदे.
16: तर सबै कुरा यति छिटै कसरी तिरिस?
17: किनकि मसँग हाम्रो पात्र छ.
18: हाम्रो पात्र त मसँग पनि छ, तर पेमेन्ट
17: कसरी? जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ, एकैछिनमा पैसा लोड गर्न मिल्छ, अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ. छैन त गजब? अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै.
19: मोटरसाइकल ब्याट्री इजी एक्सचेन्ज अफर.
20: तपाईँको पुरानो मोटरसाइकल ब्याट्रीहरू एक्सचेन्ज गरी
6: नया 48 महिनासम्म वारेन्टी भएका मेन्टेनेन्स फ्री मोटरसाइकल ब्याट्रीहरू लग्नुहोस्।
20: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
6: नेपाली चलचित्रका सदाबहार गीतहरू Wednesday and Saturday, 2 p.m., Thursday, 10 p.m., only on KIPS FM 98.3.

0: साताभरि घटेका विश्वका प्रमुख गतिविधिहरूको कार्यक्रम विकली वर्ल्ड न्यूज विकली वर्ल्ड न्यूज विकली वर्ल्ड न्यूज।
1: पहिलो व्यापारिक विश्रामपछि फेरि पनि स्वागत हुन चाहन्छु स्टेशन किप्स एफएम 98.3 योर कम्पेनियनमा, द रेडियो अफ न्यू जेनेरेसन, द स्टेशन द्याट अलवेज किप्स यु कुल, किप्स यु अलाइभ, किप्स यु इन टिन। कार्यक्रम विकली वर्ल्ड न्यूजमा तपाईँले गत हप्ता घटेका विश्व घटनाहरू वर्ल्ड न्यूजहरू सुन्न सक्नुहुन्छ, नेपाली गीत सङ्गीतहरू इन्जोय गर्न सक्नुहुन्छ। फलो गर्नुहोला हामीलाई, फेसबुक पेज रहेको छ किप्स एफएम 98.3 मेगाहर्ज, इन्स्टाग्राम र टिकटकमा पनि हामीलाई भेट्न सक्नुहुन्छ, र तपाईँले चाहिँ आइडी सर्च गर्नुहोला किप्स एफएम 98.3 मेगाहर्ज। अहिले भने चाहिँ हामी लाग्दछौँ अर्को न्युजतर्फ। न्युज रहेको छ, मोदीले जर्जिया मेलोनीलाई दिए टफी, सामाजिक सञ्जालमा मेलोडी ट्रेनमा। पुरा न्युज विकली वर्ल्ड न्युजमा, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनी बीचको मैत्रीपूर्ण सम्बन्ध फेरि एकपटक सामाजिक सञ्जालमा भाइरल बनेको छ। यसपटक चर्चाको कारण कुनै ठूलो राजनीतिक घोषणा नभई एउटा सामान्य मेलोडी टफी बनेको छ। रोम भ्रमणका क्रममा प्रधानमन्त्री मोदीले मेलोनीलाई भारतमा लोकप्रिय मेलोडी टफी उपहार दिएका थिए। त्यसपछि मेलोनीले उक्त उपहार हातमा समाउँदै खिचिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरिन्। यो भिडियो छिट्टै नै भाइरल भयो र इन्टरनेटमा मेलोडी ट्रेन्ड चल्न थाल्यो। भाइरल भिडियोमा मेलोनी मुस्कुराउँदै पीएम मोदीले हामीलाई एउटा गिफ्ट ल्याउनु भएको छ, यो मेलोडी हो भन्दै टफी देखाएको देखिन्छ। उनले भिडियो पोस्ट गर्दै गिफ्टका लागि धन्यवाद लेखेकी थिइन्। छोटो समयमा उक्त भिडियो लाखौं पटक हेरिएको छ भने विभिन्न सामाजिक सञ्जाल प्लेटफर्ममा हजारौं प्रतिक्रिया आएका छन्। मोदी र मेलोनी बीचको मैत्रीपूर्ण सम्बन्धलाई जोडेर केही वर्ष अघि सामाजिक सञ्जाल प्रयोगकर्ताले मेलोनी र मोदीलाई मिलाएर मेलोडी भन्ने नाम चलाएका थिए। अन्तर्राष्ट्रिय सम्मेलनहरूमा दुवै नेताको सहज र हाँसिलो प्रस्तुतिपछि यो शब्द भाइरल बनेको थियो। अहिले मेलोडी टफीको उपहारसँगै त्यो ट्रेन फेरि फर्किएको छ। सामाजिक सञ्जालमा प्रयोगकर्ताहरूले क्यूट डिप्लोमेसी, सफ्ट पावरको मिठो उदाहरण तथा इन्टरनेटको सबैभन्दा स्वीट राजनीतिक क्षण भन्दै कमेन्ट गरिरहेका छन्। एक्स, इन्स्टाग्राम र टिकटकमा मेलोडी टफीसँग सम्बन्धित मिम, एडिटेड भिडियो र व्यङ्ग्यात्मक पोस्टहरूको बाढी आएको छ। इटाली प्रधानमन्त्री मोदीको 5 देशीय युरोप भ्रमणको अन्तिम गन्तव्य हो। यसअघि उनले नर्वे, स्विडेन, नेदरल्यान्ड्स र संयुक्त अरब इमिरेट्सको भ्रमण गरेका थिए। भ्रमणका क्रममा भारतले विभिन्न देशसँग हरित प्रविधि, ऊर्जा लगानी तथा रणनीतिक सहकार्य सम्बन्धी सम्झौता गरेको जनाएको छ। यद्यपि कूटनीतिक रूपमा महत्वपूर्ण रहेको यो भ्रमणमा सबैभन्दा बढी चर्चा सानो टफीले पायो। अन्तर्राष्ट्रिय राजनीतिमा प्राय औपचारिक बैठक, सुरक्षा र व्यापार सम्झौताले स्थान पाउने भए पनि मोदी मेलोनी बीचको यो अनौपचारिक क्षणले सर्वसाधारणको ध्यान तानेको छ। कार्यक्रम विकली वर्ल्ड न्युजमा अब हामी अर्को गीततर्फ लाग्छौँ। गीत रहेको छ सत्यराज आचार्य अनि स्वरूपराज आचार्यको आवाजमा, बारुले कम्मर।

2026 विश्व आर्थिक वृद्धि सुस्त हुने। अपुरा न्यूज विकली वर्ल्डमा पश्चिम एसियामा जारी संकटका कारण विश्व अर्थतन्त्र दबावमा परेको छ। यसले आर्थिक वृद्धि सुस्त बनाएको, मुद्रास्फीति पुनः बढाएको तथा विश्व वित्तीय बजारमा अनिश्चितता बढाएको संयुक्त राष्ट्रसंघले जनाएको छ। मंगलबार सार्वजनिक गरिएको विश्व आर्थिक अवस्था तथा सम्भावना 2026 मध्यवर्षीय अध्यावधिक प्रतिवेदन अनुसार सन् 2026 विश्व कुल गृहस्थ उत्पादन वृद्धि दर 2.5% रहने अनुमान गरिएको छ। यो जनवरीमा गरिएको प्रक्षेपण भन्दा 0.2% बिन्दुले कम हो। सन् 2027 भने 2.8% सामान्य सुधार हुने अपेक्षा गरिएको छ। प्रतिवेदनमा उल्लेख भए अनुसार मध्य पूर्व संकटको मुख्य असर ऊर्जा क्षेत्रमा परेको छ। आपूर्ति अवरोध, तेल तथा ग्यासको मूल्य वृद्धि, धुवानी र बीमा खर्च बढ्दा विश्वव्यापी उत्पादन लागत बढेको छ। ऊर्जा कम्पनीहरूले भने यसबाट ठूलो लाभ उठाएका छन्, तर घर परिवार र व्यवसायहरूमा लागतको चाप बढेको छ। खाद्य मूल्य वृद्धि पनि गम्भीर चिन्ताको विषय बनेको छ। मलको आपूर्तिमा अवरोध आउँदा कृषि उत्पादन घट्न सक्ने र त्यसले खाद्यान्न मूल्य अझ बढाउने चेतावनी प्रतिवेदनले दिएको छ। सन् 2023 घट्दो क्रममा रहेको विश्व मुद्रास्फीति अहिले पुनः बढ्ने संकेत देखिएको छ। विकसित देशहरूमा मुद्रास्फीति 2025 2.6%बाट 2026 2.9% पुग्ने अनुमान गरिएको छ भने विकासशील देशहरूमा यो 4.2%बाट 5.2% पुग्न सक्ने उल्लेख छ। मजबुत श्रम बजार, उपभोक्ता माग तथा कृत्रिम बौद्धिकताबाट प्रेरित व्यापार र लगानीले केही राहत दिए पनि विश्व अर्थतन्त्रमा देखिएका चुनौतीपूर्ण रूपमा समाधान गर्न पर्याप्त नहुने प्रतिवेदनले जनाएको छ। विशेष गरी इन्धन र खाद्यान्न आयातमा निर्भर विकासशील देशहरू बढी प्रभावित हुनेछन्। पश्चिम एसियामा सबैभन्दा गम्भीर असर देखिएको छ। त्यहाँको आर्थिक वृद्धि 2025 3.6%बाट घटेर 2026 1.4%मा झर्ने अनुमान गरिएको छ। यसको कारण ऊर्जा आपूर्ति संकट मात्र नभई पूर्वाधार क्षति, तेल उत्पादनमा अवरोध, व्यापार र पर्यटनमा आएको गिरावट पनि हुन्। संयुक्त राष्ट्रसंघका आर्थिक तथा सामाजिक मामिला विभागका प्रमुख तथा उपमहासचिव ली जुनवाले भने मध्य पूर्व संकटले विकासशील देशहरूमा थप आर्थिक दबाव सिर्जना गरेको छ। बढ्दो ऋण लागत र पुँजी बाहिरिने जोखिमले दिगो विकासका लागि आवश्यक स्रोत सीमित बनाउन सक्छ। कार्यक्रम विकली वर्ल्ड न्यूजमा अब हामी अर्को गीततर्फ लाग्दैछौँ र गीत भनेर रहेको छ, यति धेरै माया दियो, फ्रम द मुभी कन्यादान।

0: तीस वर्ष देखि इंटरनेट को स्पीड में मात्र होइन प्रविधि सुविधा सृजनशीलता में पनि सधैं छिटो वर्ल्डलिंक मनसंग जोड़िएको तार तपाईलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वर्ल्डलिंक
1: समय बितेको पत्तै हुँदैन तर के तपाईको पैसा समयसँगै बढिरहेको छ अब ढिलो नगर्नुहोस् तपाईं सुतेको बेलामा पनि तपाईको पैसाले तपाईका लागि काम गर्नेछ मात्र 1000 रुपैयाँबाट एसआईपी सुरु गर्नुहोस् तपाईको थोरै थोरै शेयर लगानीले भोलिको सपना पूरा गर्छ न धेरै जान्नु पर्ने झन्झट न बजारको उतार चढावको डर एसआईपी मा थोरै लगानी बजारको फाइदा र भविष्यमा राम्रो प्रतिफल आजै अनलाइन मार्फत वा नजिकको माछा पुष्प बैंक वा क्यापिटल मा सम्पर्क गरी माछा पुष्प एसआईपी योजना सुरु गर्नुहोस्
2: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियरका ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला
3: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
4: ए के भयो के को हल्ला खल्ला हो यो
5: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए
6: के सकिनु नि गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके होइन
4: होइन किन माइली भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या खन्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
6: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारो पनि सुक्यो अब पानीले न दुई घन्टा तल खोलामा पुग्नु पर्छ बाटो मात्र भएर के गर्ने
5: हो त है हामीले त ध्यानै नदिएको
6: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
7: विकासका नाममा विनाश ननिम्त्याउँ नेपाल सरकार विज्ञापन बोर्ड
8: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
9: Join our community on Facebook for the latest updates and all the music you love.
8: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
10: Nepali Super Hits.

0: every Tuesday and Friday, 1 p.m., Wednesday, 10 p.m.
1: Timile bhane ka sara dev soera ma
2: Nepali Super Hits
0: Only on Kips FM 98.3
3: Kips FM 98.3 megahertz Your companion
4: साताभरि घटेका विश्वका प्रमुख गतिविधिहरूको कार्यक्रम वीकली वर्ल्ड न्यूज वीकली वर्ल्ड न्यूज वीकली वर्ल्ड न्यूज
5: दोस्रो अनि अन्तिम व्यापारिक विश्रामपछि फेरि पनि स्वागत गर्न चाहन्छु स्टेसन तपाईँ सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 तपाईँले हामीलाई फलो गर्न सक्नुहुन्छ फेसबुक टिकटक एन्ड इन्स्टामा किप्स एफएम 98.3 मेगाहर्ज सर्च गर्नुभएर अनि फलो गर्नु होला हामीलाई त्यस्तै तपाईँले हामीलाई वर्ल्डवाइड सुन्नुको लागि किप्स एफएम .com हाम्रो पात्रो एप प्रयोग गर्न सक्नुहुन्छ र कार्यक्रममा तपाईँले गत हप्ता घटेका विश्व घटनाहरू वर्ल्ड न्युजहरू सुन्न सक्नुहुन्छ अहिले पनि चाहिँ हामी लाग्दछौँ अर्को न्युजतर्फ न्युज भनिरहेको छ भारतमा तहल्का मचाइरहेको कक्रोच जनता पार्टी के हो हजुर अपुरा न्युज विकली वर्ल्ड न्युजमा के एउटै व्यक्ति बेरोजगार अल्छी जति बेला पनि अनलाइन बसिरहने र गनगने हुन्छ यस्तै एलिजिबिलिटी भएका व्यक्तिलाई लक्षित गरी भारतमा कक्रोच जनता पार्टी सिजेपी खोलिएको छ यसलाई कतिपयले नयाँ राजनैतिक संगठनका रूपमा टिप्पणी गरिरहेका छन् भने कतिले व्यङ्ग्यात्मक राजनैतिक प्रयोग सिजेपी आफैले भने यसलाई युवाका लागि युवाहरूद्वारा बनाइएको युवाहरूको राजनैतिक मञ्चका रूपमा दावी गरेको छ केही दिनमा यस अभियानमा हजारौं युवाहरू जोडिएका छन् यस पार्टीका संस्थापक बोस्टन विश्वविद्यालयमा जनसम्पर्क पढिरहेका 30 वर्षीय विद्यार्थी अभिजित दीपकी हुन् द हिन्दूका अनुसार उनी सन् 2020 2023 आम आदमी पार्टी आपको सोसियल मीडिया टिममा स्वयंसेवीका रूपमा कार्यरत थिए एक्समा 40,000 र इन्स्टाग्राममा 4,20,000 भन्दा बढी फलोअर्स जोडिसकेका छन् सिजेपीले आफ्नो पार्टीमा 1,00,000 सदस्य बनिसकेको दावी गरेको छ यति मात्र होइन महुवा मोइट्रा र कृति आजाद जस्ता तृणमूल काङ्ग्रेसका सांसदले पनि ठट्टौली शैलीमा पार्टीमा आबद्ध हुने बताएका थिए सिजेपीले आफूलाई वर्तमान व्यवस्थाबाट निराश मानिसहरूको आवाज भएको दावी गरेको छ महुवा मोइट्राले सिजेपीको पोस्ट सेयर गर्दै उनी पनि एन्टी नेसनल पार्टीको सदस्य बन्न चाहेको बताएकी थिइन् साथै कृति आजादले पनि पार्टीमा सहभागी हुन के योग्यता चाहिन्छ भनेर सोधेका थिए यसमा सिजेपीले पनि जवाफ दिएको छ कि 1983 विश्वकप जित्नु नै काफी छ भारतले 1983 विश्वकप जित्दा कपिल देवको कप्तानीमा कृति आजाद पनि टिम सदस्य रहेका थिए त्यसो त पार्टीको नामलाई लिएर पनि विभिन्न टिका टिप्पणी भइरहेका छन् कतिपयले भारतीय प्रधान न्यायाधीश सूर्यकान्तको कथित अभिव्यक्तिमा आधारित रहेको पनि बताएका छन् सूर्यकान्तले युवा लक्ष्य जस्तै अभिव्यक्ति दिएका थिए सूर्यकान्तले भनेका थिए केही युवा कक्रोच जस्तै हुन्छ जो जागिर पाउँदैनन् उनीहरू मिडिया सोसियल मिडिया वा आरटीआई अभियन्ता बनेर सिस्टममाथि आक्रमण गर्छन् पछि उनले आफ्नो भनाई तोडमोड गरेर प्रस्तुत गरेको समेत दावी गरे तर सिजेपीका संस्थापक अभिजित दीपकेले यसलाई रमाइलो पारामै जवाफ फर्काएका छन् उनले भनेका छन् कक्रोच जनता पार्टीको संस्थापक भएको नाताले म यस स्पष्टीकरणको निन्दा गर्छु सिजेपीले एआई जेनेरेटेड एन्थम पनि जारी गरेको छ जहाँ भनिएको छ वी आर कक्रोच पार्टी वी आर चिल्ड्रेन अफ अ बर्निङ सिटी सिजेपीले भर्चुअल रूपमै पहिलो जीएनजी सम्मेलन गर्ने पनि बताएको छ पछिल्लो समय भारतीय राजनीतिलाई तरङ्गित बनाइरहेको राष्ट्रिय योग्यता र प्रवेश परीक्षा नीट र सिबिएसई जस्ता परीक्षामा भएको पेपर लिक र गडबडीका बारे पनि सिजेपीले आवाज उठाएको छ त्यसो त सिजेपीको 5 बुँदे घोषणा पत्र पनि सार्वजनिक भएको छ सिजेपीको माग छ कि अवकाशपछि कुनै पनि प्रधान न्यायाधीशलाई राज्यसभा सिट दिइने छैन भारतका 46 प्रधान न्यायाधीश रञ्जन गोगोई अवकाशको केही समयमै राज्यसभा सांसद बनेका थिए 17 नोभेम्बर 2019 प्रधान न्यायाधीशबाट अवकाश पाएका उनी 17 मार्च 2020 राज्यसभा सांसद बनेका थिए त्यस्तै सिजिपीको अर्को घोषणा छ यदि कुनै पनि वैध मतदातालाई मतदाता सूचीबाट हटाइए प्रमुख निर्वाचन आयुक्तमाथि युएपीए कानून अन्तर्गत कारवाही हुनुपर्छ संसद र क्याबिनेटबाट महिलालाई 50% आरक्षण र प्रेस स्वतन्त्रताको ग्यारेन्टी पनि सिजेपीको घोषणा पत्रमा उल्लेख छ। त्यस्तै दल बदलिने सांसद र विधेयकलाई 20 वर्ष चुनाव लड्न नदिने व्यवस्था ल्याउने पनि उनको घोषणा छ। सिजेपीका संस्थापक अभिजितले आफूहरूको आन्दोलन नेपाल र बंगलादेशका जेएनजीहरूको जस्तो नहुने बताएका छन्। आफूलाई नेपाल र बंगलादेशमा जस्तै आन्दोलन हुने हो भनेर पत्रकारहरूले सोधेको उनले बताएका छन्। उनले भनेका छन्, यसलाई म प्रष्ट पार्न चाहन्छु, यो देशका युवा धेरै परिपक्व सचेत र राजनीतिक चेतना भएका छन्। उनीहरूलाई आफ्नो संवैधानिक अधिकार थाहा छ, लोकतान्त्रिक र शान्तिपूर्ण रूपमा असहमति राख्ने तौर तरिका पनि राम्रोसँग थाहा छ। हजुर, कार्यक्रम विकली वेलनेसमा अब हामी अर्को गीततर्फ लाग्छौँ र गीत भनेर रहेको छ एकदेव लुम्बुको आवाजमा फिजीको केस।

श्रोता मित्र, कार्यक्रम विकली वेलनेस सुन्दै हुनुहुन्छ। विकली वेलनेसमा अर्को न्यूजतर्फ लागौ। न्यूज रहेको छ, कङ्गोमा इबोला प्रकोपको कारण 80 जनाको मृत्यु। लोकतान्त्रिक गणतन्त्रको कङ्गोको पूर्वी क्षेत्रमा नयाँ इबोला प्रकोपबाट मृत्यु हुनेहरूको संख्या 80 जना पुगेको कङ्गो स्वास्थ्य मन्त्रालयले घोषणा गरेको छ। कङ्गोका स्वास्थ्य मन्त्री स्यामुएल रोजर कम्बाले विज्ञप्ति जारी गर्दै विशेष प्रयोगशाला परीक्षणहरूले गत हप्ताको अन्तमा इबोला भाइरसको 8 वटा प्रारम्भिक घटनाहरू पुष्टि गरेको छ। संक्रमण रुआम्पारा, वङ्गवालु र बुनियाको स्वास्थ्य क्षेत्रमा पत्ता लागेको जनाउँदै स्वास्थ्य अधिकारीहरूले हाल कम्तीमा 246 वटा शंकास्पद केसहरू निगरानी गरिरहेको बताएका छन्। प्रकोपको प्रतिक्रियामा कङ्गो सरकारले भाइरसको फैलावट रोक्न मदत गर्न आफ्नो जनस्वास्थ्य आपतकालीन सञ्चालन केन्द्र सक्रिय गरेको छ। यसै गरी विकेन्द्रीकृत निदान परीक्षणको विस्तार, महामारी विज्ञान निगरानीलाई सुदृढ पार्नु र प्रभावित क्षेत्रहरूमा द्रुत प्रतिक्रिया टोलीहरू तैनात गर्ने लगायतका कार्य गरेको जनाएको छ। अफ्रिका सेन्टर फर डिजिजेस कन्ट्रोल एन्ड प्रिभेन्सन अफ्रिका CDCले उत्तर पूर्वी इटुरी प्रान्तमा प्रकोपलाई आधिकारिक रूपमा सक्रिय क्षेत्रीय स्वास्थ्य आपतकालको रूपमा वर्गीकृत गरेपछि यो कदम चालिएको हो। हजुर, कार्यक्रम विकली वेलनेस सुन्दै हुनुहुन्छ। विकली वेलनेसमा अब हामी अर्को गीततर्फ लाग्छौँ र गीत भने रहेको छ प्रकृति बाई विपुल छेत्री।

श्रोता मित्र, विकली वेलनेस सुन्दै हुनुहुन्छ र विकली वेलनेसमा आज मसँग रहेका सम्पूर्ण न्युजहरू सकिसकेका छन्। तपाईँलाई कार्यक्रम कस्तो लाग्यो, सल्लाह सुझाव हामीलाई पक्कै पनि पठाउनुहोला। हाम्रो आइडी रहेको छ किप्स एफएम 90.3 MHz। हामीलाई फेसबुक, इन्स्टा र टिकटकमा भेट्न सक्नुहुन्छ यही आइडीबाट, र सजेसन्सहरू प्लिज हामीलाई सेन्ड गर्नुहोला। यति भन्दै आजको लागि म निजल पनि बिदा हुन्छु। नेक्स्ट विक फेरि आउनेछु अर्को न्युजहरू लिएर। तिनजेलको लागि सुन्दै गर्नुहोला किप्स एफएम 90.3, योर कम्प्यानियन।

0: Life-Changing Quotes. सुन्दर व्यक्ति सधैँ राम्रो नहुन पनि सक्छ, तर राम्रो व्यक्ति सधैँ सुन्दर हुन्छ। यो भनाइ हो मदर टेरेसाको।
1: नेपाली पप फ्ल्याशब्याक Every Sunday and Tuesday 10 p.m., Thursday 9 a.m. and Saturday 5 p.m.

0: सुन्दे हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन किप्स टाइम चेक
1: अहिले बेलुकीको 9 बजेको छ
2: Keeps you cool. Keeps you alive.
3: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
0: English retro numbers. English retro numbers. At 90.

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: अब न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा गाडीहरुका ब्याट्रीहरुको सजिलै एक्सचेन्ज अफर। तपाईको कार, भ्यान, एसयूवी तथा बाइकको पुरानो ब्याट्रीको अधिकतम रिसेल दामको साथ नयाँ ग्यारेन्टीड ब्याट्रीहरु लग्नुहोस्।
2: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस्, ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
4: Join our community on Facebook for the latest updates and all the music you love.
3: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
5: नेपाली पप गीतहरुको उतार चढाव कुन गीत कुन स्थानमा छ, साथै नेपाली पप गीतहरुबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नु होला। Keeps most wanted. Keeps most wanted.
6: हरेक शनिबार मध्याह्न 12 बजे, आइतबार राति 8 बजे र मंगलबार बिहान 9 बजे।
7: Keeps FM 98.3 megahertz. Your companion. Your companion.
8: English retro numbers, English retro numbers at 98.3.

0: Yoho Kips FM 98.3 MHz.
1: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाईं हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा कार्यक्रम
2: भन्ज्याङ चौतारी
1: प्रत्येक दिन दिउँसो 1 बजेदेखि 2 बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा।

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ्क।
1: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: You can dance,
4: you can sing, all you gotta do is
5: just tune in.
4: KIPS FM 98.3 MHz, your companion, the radio of new generation.
6: अब इन्टरनेट ढिलो होइन, छिटो स्मार्ट र सुरक्षित।
1: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
7: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट।
1: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
7: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
8: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
9: 01-42-35-888 98-32-35-888।
10: What's the secret to success?
11: Simple. Say yes to radio advertising.
10: Your brand, our voice. One message, thousands of listeners.
11: Radio advertising. Affordable, effective, and culturally close.
10: Say yes to radio advertising, where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
12: काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स एकै छाना मुनि युपिएस इन्भर्टर सोलर उपलब्ध। यस पावर सप्लाई सोल्युसन हाउसमा तपाईँको घर अफिसका लागि उपयुक्त सर्टिफाइड सामानहरू उपलब्ध गराइन्छ। सोलर होस्ट वा हाइब्रिड सिस्टम, बेस्ट प्राइस डिल र कन्सल्टेसनको लागि एक विश्वासिलो नाम।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
13: English retro numbers, English retro numbers at 90.

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मोटरसाइकल बैटरी इजी एक्सचेंज ऑफर।
2: तपाईको पुरानो मोटरसाइकल ब्याट्रीहरू एक्सचेन्ज गरी नयाँ 48 महिनासम्म वारेन्टी भएका मेन्टेनेन्स फ्री मोटरसाइकल ब्याट्रीहरू लग्नुहोस्।
3: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
4: You can dance.
5: You can sing. All you gotta do is
6: just tune in.
5: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
7: What's the secret to success?
8: Simple. Say yes to radio advertising.
7: Your brand, our voice. One message, thousands of listeners.
8: Radio advertising. Affordable, effective, and culturally close.
7: Say yes to radio advertising, where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
9: हामीलाई सुन्नुहोस् www.kipsfm.com मार्फत। Just tune in, radio naya generation ko.
10: In aankho ki masti mastane hazaar.
11: KIPS 98.3 FM ma gazal sansar.
12: Mujhse milne shama jala kar aaj mahal mein
11: gazal sansar.
12: Gum ka khazana tera.
13: हरेक शनिबार बेलुकी 10 बजे
5: Enjoy the cover version of your favorite songs. Cover Mania at 98.3. Cover Mania at 98.3.
14: Every Monday 5 p.m. and Friday 8 p.m.

0: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
1: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
2: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट।
1: साथै सुबिसु सुरक्षाले तपाईलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
2: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
3: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
4: 01-42-35-888 98-12-35-888
5: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
6: Join our community on Facebook for the latest updates and all the music you love.
5: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.

0: वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वेल्डिङ मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वेल्डिङ।
1: पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका तपाईँ हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा कार्यक्रम प्रत्येक दिन दिउँसो 1 बजेदेखि 2 बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा।
2: किप्स 98.3 FM, your companion.
3: Bollywood Golden Hits.

0: Don't change the station. We'll be right back. You are listening to Gibbs FM 98.3 MHz, your companion. Just tune in.
1: अब न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा गाडीहरूका ब्याट्रीहरूको सजिलै एक्सचेन्ज अफर तपाईँको कार भ्यान एसयुभी तथा बाइकको पुरानो ब्याट्रीको अधिकतम रिसेल दामको साथ नयाँ ग्यारेन्टिड ब्याट्रीहरू लग्नुहोस्
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स

0: Morning Tea Time Hits प्रत्येक बुधवार बिहान 7 बजे Kips FM 98.3 MHz मा
1: नमस्कार अनि हार्दिक स्वागत छ तपाईँ सुन्दै हुनुहुन्छ किप्स 98.3 FM
2: हजुर नमस्ते अनि स्वागत छ यो किप्स एफएम 98.3
3: सुजल अप्पा अनि गिन नमस्कार किप्स 98.3 FM
4: यो हो किप्स 98.3 FM तपाईँ सँगको सहयात्रा
5: बलिउड गोल्डन हिट

0: are listening to Kips FM 98.3 megahertz, your companion.
1: किप्स 98.3 FM को आजको सम्पूर्ण नियमित प्रसारण यहीँ सकिन्छ। भोलि बिहान पुनः रमाइला गीत संगीत र कार्यक्रमको साथमा उपस्थित हुनेछौँ। शुभरात्रि।